0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107180।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578335952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102-60000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
11: मेरी आमोइनी, घट बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6, गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हान्डेल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ गुन्द्रासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9858823894, 9854148994।
14: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
15: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार, 2 गते सोमबार बेलुकासम्म।
15: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
16: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
17: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँके। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
16: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
18: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुलसीपुरका लागि तारा सुनार 98206694। र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
19: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
20: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
19: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
0: भोटेकोशी बाढ़ीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
1: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
1: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ्ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुधे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संहिता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान संघले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा छ प्रदेशका मुख्यमन्त्री, सातै प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधीश वक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
0: अब बड़ा दशैंको प्रसंग। नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मान्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मान्डा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घडा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्र विदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाड़ीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैलिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क कलंकी

0: 522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाई कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाडका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था वस्तुको गुणस्तर मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यानमा स्कब टाइफस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
2: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कड़ा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
0: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
4: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
6: नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन

0: र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्री पृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकुबेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य सात विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्री पृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राज्यपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राष्ट्रपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारले जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा यसलाई फेरि सुन्नुहोला। सहमहामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा सिवाकोटी गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि पाँच दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगतै शुरू भएको हो। हालसम्म सभापति उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सहमहामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सहमहामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहित राज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लरको शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, 4 महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 वटा छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रूस डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालयमा शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग 2 हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अम्रेत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग 2 अब 1 जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर, 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन, किड्स रन, व्हील चेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कोप टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
5: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
7: बिरामीको अवस्था चाहिँ नाजिक छ। बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो, 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
8: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का। विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पुरा बाहुला भएको कपडा वा प्यान्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल।
9: एकदमै सामान्य औषधि, सामान्य एन्टिबायोटिकबाट निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभएको हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा, प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
8: 4,000 भन्दा बढीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, बागचौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिन्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत।
10: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 68 स्वास्थ्य संस्थाहरू चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
8: संक्रमण र मृत्यु दर बढेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे।
11: हामीले दार्मा र कुमाक गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौँ र यो निरन्तर चलिरहनेछ।
8: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा। प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
0: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट। देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
1: भोटेकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट संचालन। कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित। सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण।
0: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा। विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी। फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जित। शनिबार क्यानाडासँग खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेत्तर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा दुईजना व्यक्ति छन्। एकजना महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी पो छ।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: ప్రకృతి ఎఫ్ఎం 93.4 మెగాహెర్ట్జ్.
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ.
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ पार्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा.
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा. सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल. मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72. घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ.
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै. सञ्चालक बुद्धिराज पौडेल. मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
7: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त गइसन्छ भन्न भने.
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि.
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98-578-35952.
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले दिदिता घटाई भाडा चम्काउँछ अझ चिलिक्क. मात्र रु 10 र रु 20 मा उपलब्ध.
12: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो. यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज.

0: नमस्कार तथा सुप्रभात रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असोज 28 गते, तदनुसार सन् 2026 अक्टोबर 14 तारीक बुधबार।
1: धानको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्यानको रेडियो कपुरकोट, रेडियो राप्ती, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलेनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: नेपालीहरूको महान चाड़पर्वहरू नजिकैसँगै बजारमा भीड़भाड़ बढ़्यो, शान्ति सुरक्षा कायम गर्न देशभर 50,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
1: दाङका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक फेला, चाड़पर्वको समयमा यात्रुसँग बढ़ी भाड़ा लिने सवारी साधनमाथि निगरानी बढ़ाइँदै।
0: र सल्यानका दुई पालिकामा 22 खानीपानी योजना सम्पन्न, दाङमा ठगी गरेको आरोपमा बाँकेका दुईजना पक्राउ।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आजको परिवेशमा आज हामीले दाङबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाले छापेका खबरहरू, प्रकृति न्यूज डेस्कमा रहेका खबरहरू तथा विभिन्न अनलाइनमा प्रकाशित खबरहरू प्रसारण गर्नेछौ। आज हामीलाई दाङबाट प्रकाशित हुने नयाँ बुध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक र राप्तीपोष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्।
1: बढ़ी भाड़ा असुल्नेमाथि निगरानी, लाल पूर्जा पाउनेको आत्मबल नपाउनेको आशा मात्रै बढ़्यो, सरकारका गतिविधि लोकतान्त्रिक मूल्य मान्यतामा आधारित हुनुपर्छ पोखरेल, द्वन्द्वमा यौनजन्य हिंसा पीड़ितको न्याय र परिपूरक संवेदनशील हुने कुरामा जोड़, दशैंसँगै घर लिपोत, गाउँघरमा बढ़्यो चहल पहल, तुलसीपुरमा पिस्तोल बरामद लगायतका खबरहरू नयाँ एकबोध राष्ट्रिय दैनिकमा छापिएका छन्।
0: आजको राप्तीपोस्ट राष्ट्रिय दैनिकले कम्युनिष्ट एकता भए चुनाव जित्न सहज, जेसिस स्वास्थ्य सत्तामा रक्तदान, संघीय सरकार उदासीन, मुख्यमन्त्री आचार्य, ब्राउन सुगर सहित चारजना पक्राउ, कांग्रेस तुलसीपुर नगर कार्य समितिको पदस्थापन लगायतका खबरहरू पहिलो पृष्ठमा छापिएको छ।
1: प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन, महासचिव पोखरेल, द्वन्द्वकालीन यौन हिंसा परिचय व्यवस्थापनमै सकस, नेपाली कांग्रेस तुलसीपुरका नवनिर्वाचित पदाधिकारीको पदस्थापन, लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, नेपाली कांग्रेसको 15 महाधिवेशन केन्द्रीय सदस्यमा 2 विजयी लगायतका खबरहरू गोरक्ष राष्ट्रिय दैनिकमा छापिएका छन्।
0: नेपालीहरूको महान चाड़पर्वहरू नजिकैसँगै बजारमा चहल पहल र भीड़भाड़ बढ़ेको छ। बजार क्षेत्रमा किनमेल गर्ने मानिसहरूको भीड़भाड़ बढ़ेको छ भने कामको सिलसिलामा घर तथा देश बाहिर रहेका नेपालीहरू घर फर्किने क्रम शुरू भएको छ, जसले गर्दा विशेष गरी बसवारका क्षेत्रहरूमा मानिसहरूको चहल पहल बढ़ेको छ। चाड़पर्वको समयमा मानिसहरूको भीड़भाड़ हुने भएकाले नेपाल प्रहरीले भने देशभर सुरक्षा रणनीति अघि बढ़ाएको छ। सुरक्षित यात्रा र शान्ति सुरक्षा कायम गर्न 50,000 बढ़ी प्रहरी परिचालन गरेर चाड़पर्व विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीले जनाएको छ। दशैं, तिहार, छठ लगायतका पर्वलाई लक्षित गरेर देशभर चाड़पर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। चाड़पर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका विभिन्न आपराधिक गतिविधिहरू हुन सक्ने भन्दै यसलाई मध्यनजर गर्दै देशभर सुरक्षा रणनीति लागू गरिएको उहाँले जानकारी दिनुभएको छ। यता इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि चाड़पर्व लक्षित सुरक्षा व्यवस्थालाई कड़ा बनाउँदै लगेको जनाएको छ। हिन्दू नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली र छठ पर्व लगायत चाड़ पर्वलाई मध्यनजर गर्दै तुलसीपुर बजार क्षेत्रमा नागरिकको चहल पहल बढ़ने भएकाले सम्भावित चोरी लुटपाट र ठगिनबाट जोगिन सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ। साथै प्रहरीले शंकास्पद कुनै व्यक्तिहरू देखेमा हटलाइन नम्बर 100 फोन गरेर प्रहरीलाई जानकारी दिन आग्रह समेत गरिएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: लुम्बिनी प्रदेश सरकारले चाड़ पर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकिए भन्दा बढ़ीबाट असुल्ने कार्य नियन्त्रण गर्न सरकारवालासँग निर्देशन दिएको छ। आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्री भण्डारीलाई अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियम तथा प्रतिस्पर्धा प्रबन्धन परिषदको बैठकले उपभोक्ताको अधिकार संरक्षण बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णय गरेको हो। बैठकले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजार अनुगमन नियमित गर्ने निर्णय गरेको मन्त्रालयका सचिव भरतमणि पौडेलले जानकारी दिनुभएको छ। बढ़ी भाडा असुल्नेमाथि निगरानी नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर छापिएको छ।
0: तत्कालीन सरकार माओवादी सशस्त्र युद्धका क्रममा हजारौंले ज्यान गुमाए, हजारौं घाइते भएर अंगभंग भए, जीवन बाँचिरहेका छन्। सयौंको संख्यामा अझै पनि बेपत्ताको सूचीमा छन्। त्यही द्वन्दमा यौन हिंसामा पनि कैयौं महिला तथा केही पुरूष पनि परेका थिए। द्वन्द पीड़ितलाई परिपूरण दिने सन्दर्भमा धेरै आयोग बने, कानून बने, तर यौन हिंसामा परेका व्यक्तिले आफ्नो परिचय खुलाउन नचाहँदा यस्ता कैयौं यौन हिंसा पीड़ित मानसिक समस्याको शिकार समेत बनेका छन्। नागरिक आवाजको सहयोगमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले घुराईमा आयोजना गरेको स्थानीय सरकारका जनप्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानव अधिकार कर्मी लगायत सरकारवाला निकायको सहभागितामा भएको अन्तर्क्रिया कार्यक्रममा यौन हिंसा पीड़ितहरूको परिपूरणमा परिचयको व्यवस्थापन चुनौतीपूर्ण रहेको अभिव्यक्ति दिइएको छ। द्वन्दकालमा यौन हिंसामा कति नागरिक परे भन्नेबारे सरकारसँग एकिङ र आधिकारिक तथ्याङ्क नहुँदा समस्या हुने गरेको छ। यद्यपि नागरिक आवाज र नेपाल महिला सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा चलाएको अभियानमा खोज तलाश गर्दै दाङमा मात्रै 105 व्यक्ति तत्कालीन द्वन्दका क्रममा युद्धरत समूहबाट विभिन्न खाले यौन हिंसामा परेको तथ्याङ्क भएको र सोही अन्तर्क्रिया कार्यक्रममा आयोजकले जानकारी समेत गराएको हो। सोही क्रममा 93 महिला र 12 पुरूष रहेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। द्वन्दकालीन यौन हिंसा परिचय व्यवस्थापनमै सकस, खेमराज रिजालले लेखेको खबर आजको गोरक्षा दैनिकमा छापिएको छ।
1: जीवनको 60 पार गरेपछि गढवा गाउँपालिका 2 डाँडा टोलका भिक्षु कामीले पहिलो पटक आफ्नै नामको जग्गा धनी प्रमाण पूर्जा पाउनु भएको छ। 3 कट्ठा 15 धुर जग्गाको लाल पूर्जा हातमा पर्दा उहाँलाई सपना जस्तै लाग्यो। जीवनभरि अरूको काम गरेर परिवार पाल्दै आउनुभएका उहाँ अहिले आफ्नै जग्गाको मालिक बन्नुभएको छ। लाल पूर्जा प्राप्त गरेपछि उहाँको आत्मबल बढ़ेको छ भने सुरक्षित भविष्यप्रतिको भरोसा पनि बोलियो भनेको छ। पहिले कसैले जग्गा छ कि छैन भनेर सोद्धा आफ्नो जग्गा नभएको बताउनु पर्थ्यो, अहिले मेरो पनि जग्गा छ भन्न पाउँछु, यो खुशी शब्दमा व्यक्त गर्न सक्दिन कामी भन्नुहुन्छ। कामीले 2082 साउन 23 गते आफ्नो श्रीमती सरिता दिकसँगै आफ्नो नाममा जग्गा धनी लाल प्रमाण पूर्जा प्राप्त गर्नुभएको थियो। उहाँ बाजे र बुबाले जीवनभरि बालीघरे प्रथामा काम गरेर बिताउनु भएको थियो। उहाँहरूले आफ्नै नाममा जग्गा भएको अनुभव गर्न पाउनु भएको छ। कामीले पनि आरन चलाएर परिवार पाल्दै जीवन बिताउनुभयो, तर जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नै जग्गाको मालिक बन्ने अवसर पाएपछि उहाँको जीवनमा नयाँ आशा पलाएको छ। कामीले खुशीसँगै देउखरीमा भूमि सम्बन्धी समस्याको अर्को पाटो पनि छ। लमै नगरपालिका छ कुलमोडका श्यामसुङ गिरीको परिवार पुस्तौदेखि त्यही ठाउँमा बसोबास गर्दै आएको छ। उहाँका बाबुबाजेले त्यही जीवन बिताए पनि परिवारले अहिलेसम्म जग्गा दिने प्रमाण पूर्जा पाउन सकेको छैन। आफ्नै नाममा जग्गा हुने आशा भने उहाँले मार्नु भएको छैन। लाल पूर्जा पाउने आत्मबल नपाउनेको आशा मात्रै बढ़्यो। दशरथ घिमिरे, राधेश्याम गुप्ताले नयाँ युगबोध राष्ट्रिय दैनिकमा समाचार लेख्नु भएको छ।
0: नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्य समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट तुलसीपुर उपमहानगर कार्य समिति सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन सँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिको आयोजनामा दाङ क्षेत्र नम्बर 3 स्थित बीपी वाचनालयमा भएको कार्यक्रममा सहभागी वक्ताले पार्टीभित्र एकता, आपसी सहकार्य र संगठन सुदृढीकरण प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएका छन्। साथै कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्य समितिका निवर्तमान सभापति सुरेश हमालको अध्यक्षतामा भएको हो। कार्यक्रममा 15 महाधिवेशनबाट सर्वसम्मत निर्वाचित नगर सभापति वीरेन्द्र शाह सहित नवनिर्वाचित पदाधिकारी र सदस्यले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि कार्यक्रमको अध्यक्षता नवनिर्वाचित नगर सभापति शाहले नै गर्नु भएको थियो। नेपाली कांग्रेस तुलसीपुरका नवनिर्वाचित पदाधिकारीको पदस्थापन प्रमोद आचार्यले लेख्यो खबर यो गोर्खा दैनिकमा छापिएको छ। यस्तै नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पनि दाङका विभिन्न पालिका क्षेत्रमा 15 महाधिवेशन सम्पन्न गरेको छ। सोही अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर 3 अधिवेशन सम्पन्न गरेको हो। अधिवेशनबाट हेमन्त कुमार योगी दाङ क्षेत्र नम्बर 3 क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। यस्तै 3 क को सभापतिमा बसन्त गिरी र 3 ख को सभापतिमा ढुण्डीराज न्युपाने सर्वसम्मत रूपमा चयन हुनुभएको देउवा पक्षले जानकारी दिएको छ। यस्तै गरी देउवा पक्षले अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गेहेन्द्र गिरी सहितका नेताहरूलाई चयन गरेको पनि जनाइएको छ, जसमा गेहेन्द्र गिरी महाधिवेशन प्रतिनिधि खिमप्रसाद खराल, राजेन्द्र धिताल, सुरेन्द्र बहादुर खड्का, टीकाराम खड्का लगायतका टीका बहादुर घरती लगायतका व्यक्तिहरू महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। फरक कोन अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य मान्यतालाई पूर्ण रूपमा आत्मसात गर्दै सरकारले आफ्ना गतिविधि अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। प्रेस चौतारी नेपाल दाङले मंगलबार घुराईमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याएका प्रतिपक्षी दललाई सरकारले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन 21 जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावना अनुसार काम गर्नुपर्नेमा अल्मलिएको बताउनु भएको छ। उहाँले लोकतन्त्रप्रति प्रधानमन्त्री बालेन्द्र शाहको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। प्रधानमन्त्रीका व्यवहार र कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री शाहले पार्टी र संसदमा समेत लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताउनु भएको छ। सरकारका गतिविधि लोकतान्त्रिक मूल्य मान्यता आधारित हुनुपर्छ पोखरेल शीर्षकमा नयाँ युगोध राष्ट्रिय दैनिकमा समाचार छापिएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकार हस्तान्तरण गर्न संघीय सरकार उदासीन रहेको बताउनु भएको छ। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेश सरकारले आफ्नै संवैधानिक अधिकार प्राप्तिका लागि पटक पटक आवाज उठाइरहनु पर्ने विडम्बनापूर्ण अवस्था कायम रहेको उहाँको भनाइ छ। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा हिजोदेखि शुरू भएको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले प्रदेशलाई सबल, सक्षम र अधिकार सम्पन्न बनाउन तीनवटै तहका सरकार बीच सहकार्य, सह अस्तित्व र समन्वय अपरिहार्य रहेकोमा जोड़ दिनुभएको छ। संघीय सरकार उदासीन, मुख्यमन्त्री आचार्य, आजको राप्तीपुष्ट राष्ट्रिय दैनिकमा यो खबर प्रकाशित भएको छ।
1: दाङका विभिन्न सामुदायिक वनमा लुकाई छिपाई राखिएका 4 नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको माथत प्रहरी टोलीले मंगलबार बिहान 6 बजेदेखि 10 बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा उक्त बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार लमै नगरपालिका 1 सुनडबरी स्थित जनता सामुदायिक वनमा लुकाई छिपाई राखिएका 2 नाल, लमै नगरपालिका 9 शिव खोला स्थित गायत्री सामुदायिक वनमा लुकाएको 1 नाल र बंगलाचुली गाउँपालिका 2 स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बिरेर राखिएको 1 नाल भरुवा बन्दुक बरामद गरिएको हो। बरामद गरिएका बन्दुकको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रकृति न्यूज डेस्कमा समाचार रहेको छ।
0: डाङमा ठगी गरेको आरोपमा बाँकेका दुईजना पक्राउ लगायतका खबरहरू अझै बाँकी नै छन्। आजको परिवेश सुन्दै गर्नुहोला।
5: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
6: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
5: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
6: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
0: यो छोटो विश्रामपछि आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: सरकारी कर्मचारी भएको झुटो परिचय दिएर कृषि अनुदान मिलाइदिने प्रलोभनमा विभिन्न व्यक्तिबाट 11 लाख रूपियाँ बढ़ी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका 5, बलरामपुरका 24 वर्षीय नवीन यादव र नेपालगंज उपमहानगरपालिका 11 निवासी 39 वर्षीय काशीराम बुढाथोकी रहेका छन्। परेका अनुसार यादवले आफू कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशको तुलसीपुर शाखा कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत भएको बताउँदै सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोप छ। उहाँले मकै जोन कृषि कार्यक्रम मार्फत ट्र्याक्टर, भैंसी पालन तथा गोठ सुधारका लागि अनुदान उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेका थिए। गढवा गाउँपालिका 2 पचहीका 60 वर्षीय सहजराम अहिर सहित 5 जनाले दिएको जाहेरीका अनुसार उनीहरूले 11,54,732 रूपियाँ ठगी गरेका छन्। ठगी गरेको अभियोगमा दुईजना पक्राउ शीर्षकमा नयाँ युवत राष्ट्रिय दैनिकमा समाचार छापिएको छ।
0: रूकुम पश्चिममा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेलामा यात्रुलाई पर्न सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै जिल्लाका 10 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको हो। दिवा तथा रात्रिकालीन यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। कार्यालयका अनुसार झुलनेटा, सोलाबाङ, चौरजारी, सिमली, आठबीसकोटको रायडी बजार, गोतामकोट बजार, साँका शीतल पोखरी बजार, बाग बजार र मठमा गरी 10 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। यस्तै रूकुम पश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई समेत मजबूत बनाउन थालिएको छ। चाडपर्व लक्षित सुरक्षा योजना निर्माण गरेर लागू गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। समग्र सुरक्षा व्यवस्था कड़ा पारिएको जिल्ला प्रहरी प्रमुख एवं परिनायक उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभएको छ। कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: बागचौर नगरपालिका र सिद्धकुमाका गाउँपालिकामा पछिल्ला 3 वर्षमा खानेपानी तथा सरसफाईका 22 योजना सम्पन्न भएका छन्। भौगोलिक कठिनाईका बावजूद स्थानीय तहले सुरक्षित तथा दिगो खानेपानी सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएपछि वर्षौंदेखि पानीको अभाव झेल्दै आएका बस्तीमा घर घरमा धारा पुग्न थालेका छन्। आर्थिक वर्ष 2080-81 देखि 2082-83 बागचौर नगरपालिकामा मात्रै 11 खानेपानी तथा सरसफाई योजना सम्पन्न भएका थिए। नगरपालिका अनुसार ती योजनाहरूबाट 1322 भन्दा बढ़ी घरधुरीका 7417 भन्दा बढ़ी नागरिक लाभान्वित भएका छन्। पानीका स्रोत टाढा रहेका तथा उचाइमा रहेका बस्तीमा आधुनिक लिफ्ट प्रविधिको प्रयोग गरी खानेपानी योजना निर्माण तथा विस्तार गरिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख जनक राज गौतम खानेपानीलाई नागरिकको आधारभूत आवश्यकताका रूपमा मात्र नभई जीवनस्तर सुधारको महत्वपूर्ण आधारका रूपमा लिएको बताउनुहुन्छ। खानेपानी नागरिकको आधारभूत आवश्यकता हो। भौगोलिक कठिनाईका बावजूद सुरक्षित र दिगो खानेपानी सेवा विस्तारलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ। गौतम भन्नुहुन्छ, आधुनिक प्रविधिको प्रयोग गरेर विभिन्न ओडामा खानेपानीका योजना निर्माण तथा विस्तार गरेका छौं। बाँकी क्षेत्रमा पनि खानेपानीको पहुँच विस्तार गर्ने कामलाई निरन्तरता दिएका छौं। सिद्धकुमाका गाउँपालिकामा पनि खानेपानीका सरसफाईको क्षेत्रमा पूर्वाधार निर्माणसँगै व्यवहार परिवर्तनको कार्यक्रम सञ्चालन भइरहेका छन्। तीन वर्षमा 22 खानेपानी तथा सरसफाई योजना अमृत बाबु बुढा थोकीले लेखेको समाचार नयाँ एकबोध राष्ट्रिय दैनिकमा छापिएको छ।
0: त्यस्तै सल्यानको अर्को खबरमा जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा प्राविधिक समस्या आएपछि सेवा बन्द भएको छ। करिब 10-12 वर्ष पुरानो मेसिनको सफ्टवेयरमा समस्या आएपछि मर्मतका लागि काठमाडौँ पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। अस्पतालमा दैनिक 30-40 जनाले एक्सरे सेवा लिने गरेका थिए। सेवा पूर्ण रूपमा बन्द हुँदा बिरामीलाई समस्या हुने गरेको छ। सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्या लिएर आउने बिरामीलाई रोग पहिचान तथा उपचार प्रक्रियाका लागि एक्सरे आवश्यक पर्ने भएकाले सेवा बन्द हुँदा नागरिकहरू समस्यामा परेका छन्। एक्सरे सेवा ठप्प, गोर्खापत्र अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: तुलसीपुर उपमहानगरपालिका 16 ग्वारखोलाको बगरमा परेरले एक थान कटुवा पिस्तोल बरामद गरेको छ। ग्वारखोलाको बगरमा ढुंगा बालुवाले पुरिएको अवस्थामा पिस्तोल जस्तो वस्तु छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलाश गर्दा कटुवा पिस्तोल बरामद गरेको हो। बरामद गरेको पिस्तोल करिब 10 इन्च लम्बाई रहेको छ। त्यसमा 4 इन्च काठको ग्रिप भागको लम्बाई भएको र पूरा लम्बाई करिब 1 फिट 2 इन्च रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तुलसीपुरमा पिस्तोल बरामद, नयाँ युवत राष्ट्रिय दैनिकमा समाचार छापिएको छ।
0: रोल्पामा सन स्टार घुम्ती बैठक सम्पन्न भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 7 तैबाङ स्थित ऐतिहासिक र सुन्दर पहाड लिस्नेमा सन स्टार युवा क्लब रोल्पाको बैठक सम्पन्न भएको हो। बैठकले घोषणा पत्र समेत जारी गरेको छ, जसमा सन स्टार घुम्ती बैठक लिस्ने संस्करणले रोल्पा र प्युठान जिल्लाको सिमानामा पर्ने रोल्पा जिल्लाको पूर्वी पर्यटकीय गन्तव्य लिस्ने लेकको आन्तरिक तथा बाहिरी पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उक्त घोषणा पत्रमा उल्लेख छ। यस्तै सन स्टार घुम्ती बैठक लिस्ने संस्करणले साहित्य, पर्यटन, कला, संस्कृति तथा संचार प्रविधिको सुन्दर संयोजन गर्दै ती क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उल्लेख गरिएको छ। यस्तै आगामी दिनहरूमा यसरी नै साहित्य, पर्यटन, कला, संस्कृति तथा संचार प्रवृत्तिको विकासका लागि सन स्टार युवा क्लबले सबैसँग सहकारी र हातेमालो गर्दै अगाडि बढ़ने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ। बैठकले 9 विषयहरू घोषणा पत्रमा समेटिएको छ। रेडियो मालासिरी अनलाइन संस्करणमा यो खबर प्रकाशित भएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौं। नमस्कार।

0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
1: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: सधैँभरि गर्मी बसेर पनि हुँदैन यहाँ केही रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
3: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौ
2: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
3: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
4: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279 दाङ तुल्सीपुरका लागि तारा सुनार 98076946 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994385695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98088-64-071
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
8: डाक्टरद्वारा उपचार हुने रोगहरू
7: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
3: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म
9: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
10: मेरी आमोइनी घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
11: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
10: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
11: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
12: हामी कहाँ साल सिसो असला सालको चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका छ गुन्द्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
8: दन्त परीक्षण तथा परामर्श सेवा,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत निकाल्ने,
8: दाँत भर्ने,
7: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
7: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848401188।
15: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
16: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
15: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
15: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
18: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुल्सीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँची, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 9846655452।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुसीको खबर,
8: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860719194 र 9822186576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435727695 र 9910126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: हिमाल पहाड तराई, हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
13: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: இந்த இன்றைய பொருட்கட்டி
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाकान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
4: डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
6: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल विष्णु भुसालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578209225।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 8 बजेको प्रकृति समय सन्देश, स्वच्छ वातावरण, स्वस्थ जीवन।

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म विस्मात केसीको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। खबर सुरु गरौं प्रमुख खबर शीर्षकहरूबाट। दाङका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक फेला, चाडपर्वको समयमा यात्रुसँग बढ़ी भाड़ा लिने सवारी साधनमाथि निगरानी बढ़ाइँदै। राजमार्ग अवरोध बीज भित्रिँदै खस्ती बोका, मूल्य बढ़ने चिन्तामा उपभोक्ता, सुदूरपश्चिममा हट्यो बजेट शून्यता, प्रतिपक्षको बहिष्कार बीच बजेट पारित। र जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग, घोराईमा भेटरान कप क्रिकेट प्रतियोगिता हुने। दाङका विभिन्न सामुदायिक वनमा लुकाई छिपाई राखिएका 4 नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको माथत प्रहरी टोलीले मंगलबार बिहान 6 बजेदेखि 10 बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा उक्त बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार लमही नगरपालिका 1 सुन्दरबरी स्थित जनता सामुदायिक वनमा लुकाई छिपाई राखिएका 2 नाल, लमही नगरपालिका 9 शिवखोला स्थित गायत्री सामुदायिक वनमा लुकाइएको 1 नाल र बंगलाचुली गाउँपालिका 2 स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको 1 नाल भरुवा बन्दुक बरामद गरिएको हो। बरामद गरिएका बन्दुकको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकिए भन्दा बढ़ी भाटा असुल्ने कार्य नियन्त्रण गर्न सरकारवाला निकायलाई निर्देशन दिएको छ। आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषदको बैठकले उपभोक्ताको अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णय गरेको हो। बैठकले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजार अनुगमन नियमित गर्ने निर्णय गरेको मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभएको छ। अनुगमनमा स्थानीय प्रशासन प्रहरी, स्थानीय तह खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मंच र पत्रकार लगायत सरकारवालालाई सहभागी गराइनेछ। अनुगमनका क्रममा बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था, वस्तु तथा सेवाको मूल्य सूची, मूल्य र गुणस्तर लगायत विषयमा निरीक्षण गरिनेछ। उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा अनुचित व्यावहारिक गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल लोकतन्त्रको आधारभूत मूल्य मान्यतालाई पूर्ण रूपमा आत्मसात गर्दै सरकारले आफ्ना गतिविधि अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। प्रेस चौतारी नेपाल दाङले मंगलबार घोराईमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याएका प्रतिपक्षी दललाई सरकारले बेवास्ता गरेको आरोप लगाउनु भएको छ। पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन 21 जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावना अनुरूप काम गर्नुपर्नेमा अल्मलिएको बताउनु भएको छ। उहाँले लोकतन्त्रप्रति प्रधानमन्त्री बालेन्द्र शाहको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। प्रधानमन्त्रीका व्यवहार र कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री शाहले पार्टी र संसदमा समेत लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताउनु भएको छ। नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्य समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापन गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट तुलसीपुर उपमहानगर कार्य समितिमा सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापनासँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्य समितिको आयोजनामा दाङ क्षेत्र नम्बर 3 स्थित बीपी वाचनालयमा भएको कार्यक्रममा सहभागी वक्ताले पार्टीभित्र एकता, आपसी सहकार्य, संगठन सुदृढीकरण प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँहरूले जनता माझ पार्टीप्रतिको विश्वास थप बलियो बनाउन नवनिर्वाचित नेतृत्वको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको हो। महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रूपमा लिएर पार्टी संगठनलाई थप क्रियाशील र जनमुखी बनाउनु पर्ने वक्ताको भनाई थियो। स्थानीय तहमा पार्टीको संगठन विस्तारसँगै जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न कांग्रेसको नेतृत्व सक्रिय हुनुपर्नेमा उहाँहरूको जोड़ दिनुभएको थियो। तुलसीपुर उपमहानगरपालिका 16 ग्वारखोला बगरमा प्रहरीले एक थान कटुवा पिस्तोल बरामद गरेको छ। ग्वारखोलाको पुलमा ढुङ्गा बालुवाले पुरिएको अवस्थामा पिस्तोल जस्तो वस्तु छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलाश गर्दा कटुवा पिस्तोल बरामद भएको हो। बरामद गरेको पिस्तोल करिब 10 इन्च लम्बाई रहेको छ। त्यसमा 4 इन्च काठको ग्रिप भागको लम्बाई भएको र पूरा लम्बाई करिब 1 फिट 2 इन्च रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सरकारी कर्मचारी भएको झुटो परिचय दिएर कृषि अनुदान मिलाइदिने प्रलोभनमा विभिन्न व्यक्तिबाट 11 लाख रूपियाँ बढ़ी ठगी गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका 5 बलापुरका 24 वर्षीय नवीन यादव र नेपालगंज उपमहानगरपालिका 11 निवासी 39 वर्षीय काशीराम बुढा थोकी रहेका छन्। प्रहरीका अनुसार यादवले आफू कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशको तुलसीपुर शाखा कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत भएको बताउँदै सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोप लागेको छ। उनले मकै जोन कृषि कार्यक्रम मार्फत ट्र्याक्टर भैँसी पालन तथा गोठ सुधारका लागि अनुदान उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेका थिए। गढवा गाउँपालिका 2 पचहीका 60 वर्षीय सहजराम अहिर सहित 5 जनाले दिएको जाहेरी अनुसार उनीहरूले 11,54,732 रूपियाँ ठगी गरेका छन्। ठगीमा मालिका साइबर फोन पे र मालिका कम्युनिकेशनका ई सेवा संचालक बुढाथोकी समेत संलग्न रहेको जाहेरीमा उल्लेख छ। तपाईं अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूची तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487061 र 98107183।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।

0: दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकेभन्दा बढ़ी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सरकारवालासँग निकायलाई निर्देशन दिएको छ। आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषदले बैठकले उपभोक्ताको अधिकार संरक्षण बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णयहरू गरेको थियो। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसी बोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसी बोका भित्रने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ। गाड़ीमा ढिलो हुने, ढुवानी खर्च बढ़ेर बाटोमै खसी बोका मर्ने जोखिमले व्यवसाय चिन्तित छन्। आपूर्ति र ढुवानीको अवस्था सहज नभए दशैंसम्म खसीको मूल्य थप बढ़न सक्ने उहाँहरूको आकलन छ। नेपाल व्यावसायिक बाख्रा पालन महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार काठमाडौँ उपत्यकामा वार्षिक 55,000 देखि 60,000 सम्म खसीको माग हुन्छ। यस वर्ष भने 40,000 देखि 45,000 सम्म मात्रै खसी भित्रने उहाँको अनुमान छ। हाल जिउदो खसीको मूल्य प्रति किलो 900 रूपियाँ पुगेको छ। दशैंसम्ममा यो मूल्य 1,000 रूपियाँ नाग्न सक्ने उहाँले अनुमान गर्नुभएको छ। अध्यक्ष सुवेदीका अनुसार गाउँका किसानले खसी बिक्री गर्दा 650 रूपियाँ भन्दा बढ़ी मूल्य नपाउने तर बजारमा भने उपभोक्ताले धेरै महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ। किसानले गाउँमा खसी 600-700 बेच्नु परेको छ तर उहाँ बजारमा जिउँदो खसीको मूल्य 900 पुगिसक्यो। उहाँले भन्नुभयो, हामीले गाउँ गाउँबाट उत्पादन गरेर व्यापारीलाई बेच्छौं तर विभिन्न कानूनी झन्झट, परेरको अनावश्यक शास्ति र व्यापारी तथा साहुहरूले मिलिमेतो गर्दा किसानले बजारको उचित मूल्य पाउन सकिरहेका छैनन्। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कार बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37,70,000,000,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यस यता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। विदेश खबरमा जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग गरिएको छ। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाबमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान बाडेफुलको वार्सा सुरक्षा मंच डब्ल्यूएसएफमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभए थप कडा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मन र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थनलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघ यूएले झण्डै 1,600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। र खेल खबरमा पूर्व क्रिकेट खेलाड़ीहरूको योगदानको सम्मान गर्दै आपसी मित्रता, एकता, सद्भाव र मेलमिलापलाई प्रगाढ़ बनाउने उद्देश्यले घोराईमा भेटरान कप 2083 क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ। घोराई 15

स्थित भ्याली जुनियर क्रिकेट एकाडेमीको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागिरहेको छ। 2083 असोज 31 देखि कार्तिक 2 गतसम्म सञ्चालन हुने प्रतियोगितामा 30 वर्ष माथिका खेलाड़ीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नियम अनुसार सञ्चालन गरिनेछ। एकाडेमीका अध्यक्ष केशव अधिकारीका अनुसार पूर्व खेलाड़ीले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्नुका साथै उनीहरू बीचको पुरानो मित्रता र आत्मीय सम्बन्धलाई पुनः ताजा बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरेका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक। दामका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक फेला। चाडपर्वको समयमा यात्रुसँग बढ़ी भाडा लिने सवारी साधनमाथि निगरानी बढ़ाइदै। राजमार्ग अवरोध बीच भित्रिँदै खसी बोका। मूल्य बढ़ने चिन्तामा उपभोक्ता। सुदूरपश्चिममा हट्यो बजेट शून्यता। प्रतिपक्षको बहिष्कार बीच बजेट पारित। र जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। घोराईमा भेटरान कप क्रिकेट प्रतियोगिता हुने। हवस् त, बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनोडिसलाई धन्यवाद दिँदै म विस्मात केसी पनि विदा हुन्छु। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु पलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
1: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
6: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीलाइट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आइसीयू सेवा
6: 10 बेड एनआईसीयू सेवा
5: 10 बेड एसडीयू सेवा
6: नर्मल डेलिभरी तथा सीएस सेवा
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 0825226686 र 590475
7: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
8: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
7: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एण्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार डेरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
8: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टीवी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
9: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279, दाङ तुल्सीपुरका लागि तारा सुनार 98206690 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हिमाल पहाड तराई हामी सबै नेपाली हौं, कोही छैनौ पराई।
4: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएसन्छ भन्न भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
8: खुसीको खबर,
9: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
2: मोबाइल नम्बर 9680719194 र 9822856576।
8: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-600।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
3: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
4: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
5: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
6: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
5: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
6: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
3: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
4: टेन्सन नगरन बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
3: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय दिक। मोबाइल नम्बर 98476555452।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी, जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
3: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्भिस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ एबीसी इलेक्ट्रिक सप एन्ड सप्लाई तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोपराइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808345476 र 9867799421
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडीमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849552315 र 9895919189 सेवा गर्ने मौका दिनुहोला
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुलौ र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ श्री बाला इन्जिनियरिङ वर्कसप तुलसीपुर 7 शिवनगर डाँडापाटु कल्याण रोड दाङ प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825232769 मोबाइल नम्बर 9869161600 र 9810884040 एकपटक सेवा गर्ने मौका दिनुहोला
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ नोट विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चोक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर हरेन्द्र वर्मा मोबाइल नम्बर 9849546546 विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा, बच्चाका कपडाहरू, रेडीमेड टप सुटहरू, स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर तुलसीपुर पास वीरेन्द्र चोक दाङ, प्रोप्राइटर विमला नेउपाने र शिव केसी, मोबाइल नम्बर 9847141489। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जेन्स कपडा पाउनुका साथै स्कूल कलेज अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास शटिंग सुटिंग एंड टेलरिंग सेंटर गोलाइन तुलसीपुर दांग, ज्योति विकास बैंक भएको घर, प्रोप्राइटर पोषण रणपाल लक्ष्मी रणपाल, मोबाइल नंबर 9866252584 र 9840059219।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी तुलसीपुर पाँच खलाइन दाङ, प्रोप्राइटर तीर्थबहादुर डाङ्गी, मोबाइल नम्बर 9857823872।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट सपिङ मार्ट तुलसीपुर छ बाहिनी चोक दाङ, फोन नम्बर 0825232202। साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चोक दाङ, फोन नम्बर 0825563921। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप प्रिकन्डिसन हाउस वर्कसप तुलसीपुर छ हात्ती खवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
8: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी,
5: अधिकारी मोहन एवं समस्त दिव्यगुंज एकेडमी परिवार तुलसीपुर साथ दान। फोन नम्बर 0825900066 र मोबाइल नम्बर 9858780066।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: गणेश डेयरी उद्योग परिवार तुलसीपुर पाँच अङ्गलाइन दाङ।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा

0: 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, राजनीतिक दल, संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर 4 बनहरी दाङ, अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान, सीजी का ग्याङ तथा मोडुलर स्विच सुपथ मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेज को वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर वामदेव विष्ट, टेक बहादुर केसी र एक बहादुर बुढा। फोन नम्बर 082-523-158, मोबाइल नम्बर 98-578-91-111, 98-578-23-185 र 98-478-20-165। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98-64-48-838 र 98-062-48-818।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 98-497-0-23-20।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हामी कहाँ स्टील, अल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-52 र 98-1250-65-35।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका गर गहनाहरू पाइनुका साथै छापावाल 1 नम्बर सुनको खरिद बिक्री गरिन्छ।

0: ज्योति गहना पसल तुलसीपुर पाँच बस पार्क रोड दाङ साथै तुलसी बोर्डिङ चोक तुलसीपुर पाँच अङ लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक। मोबाइल नम्बर 98578320308।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर पाँच खलाइन दाङ सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 98479211114 र 98608000045। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया, चिरान काठ, पार्केट, तयारी झ्याल, ढोका, चौकोस, पल्ला, होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर छ अमेलिया रोड गुमराह चोक दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 98580252923 र 98229359323।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: एमआरएफ, एपोलो, जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर पाँच अङ्गलाइन दाङ। प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 082-5208066 र मोबाइल नम्बर 98578020।

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल लोकेन्द्र खड्का एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर छ दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सिमेन्ट छडो जस्ता पाता पाएको बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
4: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-5211-144 मोबाइल नम्बर 98-78-24-520 र 98-098-81-449।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर्स भएको यस नन्दन फिट प्रालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोखरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98-578-23971। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चौकदेखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडेमे दाङ। फोन नम्बर 082-4111-173 र मोबाइल नम्बर 98-578-26-386।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाड़ी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ अध्यक्ष दीपक कुमार बुढाथोकी सचिव प्रकाश भण्डारी सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। यातायात मजदूर रंगहरू सफेद बनाऊ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हमी हमारा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: हामी कहाँ घर वायरिंग तथा खाने पानी योजना का लागि चाहिने सम्पूर्ण सामग्री सुफत मूल्य में पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082-523-343 मोबाइल नम्बर 98578-23957 र 98479-81957।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे मोबाइल नम्बर 98578-23980।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट आईडी कार्ड ब्याज झण्डा मायाको सिनो बिल भरपाई प्रमाणपत्र विवाह कार्ड छाप खाता सहकारी खाता ब्याग प्रिन्ट टी शर्ट प्रिन्ट फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट तुलसीपुर 5 कल्याण रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली मोबाइल नम्बर 98578-25143 र 98464-18679।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ घराइसे प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 98578-20613 र 98479-90058। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चोकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 98295-31512।
8: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै।

सदै सके तिमलाई मेरो यो मनमा तिमी सँगै जु छु अनि मर्ने छु यो जन्मको कुरै छाडौ हर जन्म तिम्रै हुने बाचा।

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर बकरीबास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9745394462। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ साल चिसौं असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9857829030 र 9857227755।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटो सिसा डमी ह्याङ्गर किलाकाटी कब्जा पलाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर 6 घोराई रोड दाङ प्रोप्राइटर रमेश पटेल। मोबाइल नम्बर 9848730079। पटक पटक सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ सिमेन्ट छड जस्ता पाता रंगरोगन बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको दाङ प्रोप्राइटर दयाराम पौडेल। फोन नम्बर 0824160084। मोबाइल नम्बर 9857823546 र 9849509031।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोट उकालो नेर प्रोप्राइटर मोहन करला। सम्पर्क नम्बर 0825219096।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, सल्यान रोड, तुलसीपुर 5, दाङ।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी, तुलसीपुर 5, दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोपराइटर रेग बहादुर डाङ्गी र जगदीश खड्का, मोबाइल नम्बर 9848750036 र 9848764790।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस, कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम, तुलसीपुर 5, हलाइन, दाङ, सम्पर्क मोबाइल नम्बर 9841467221।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सम्पूर्ण किराना तथा विशाखाको सामानहरूको थोक विक्रेता रुबी स्टोर, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ, प्रोप्राइटर रहमान।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, सर्ट, प्यान्ट, मेड्री, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेसनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
7: यूएसडी स्कूल युनिफर्म सप्लायर्स, तुलसीपुर 19, बिजौरी, दाङ, मानपुर जाने बाटोको ठिक उत्तरतर्फ, प्रोप्राइटर टेक जीएम, मोबाइल नम्बर 9841147802। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ खुकुरी, खुडा, कटार, चुलेसी, माछा, डाफे, हात्ती, गरासी, आसी, खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट, दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5, सल्यान रोड, दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा, मोबाइल नम्बर 9446555452।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्याने छाला जुत्ता पसल तुलसीपुर 5 कलाइन जान बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली। मोबाइल नम्बर 98095732372।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ। साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली तुलसीपुर 7 पर्सिनी डाङ। प्रोप्राइटर शंकर चौधरी अगने।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ खाजा खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
8: संकेत रोयल क्याफे एन्ड लज तुलसीपुर 5 गलाइन दान। प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 98578880280 र 98578255।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ गुणस्तरीय बिउ बिजन रोगनाशक झुसी नाशक कीटनाशक कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली तुलसीपुर 5 बीपी चौक दाङ। प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डागी। मोबाइल नम्बर 98578822568 र 98478822568। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मरमत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास तुलसीपुर 5 सल्यान रोड डाङ। प्रोप्राइटर टोप बहादुर गर्ती। मोबाइल नम्बर 98449705775 र 98128373990। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड, दाङ। फोन नम्बर 082-5227686 र मोबाइल नम्बर 98578-22580।
11: चाडपर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
12: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
11: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान, मोटरसाइकल, स्कूटी, चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
12: साथै सल्यान, रुकुम, प्युठान, रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
11: तुलसीपुरका लागि सम्पर्क डायनामिक ट्रेड कन्सर्न भुइयाथान नजिकै, मोबाइल नम्बर 98578-63-163।
12: घोराईका लागि सम्पर्क नम्बर 98578-53-166। लमाईका लागि सम्पर्क नम्बर 98578-53-165।
11: र काठमाडौँका लागि सम्पर्क नम्बर 98578-53-163। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अध्यक्ष रमेश कुमार डीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुखीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर सार लामिदमा।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 10 बजेको प्रकृति समय सन्देश, सवारी दुर्घटनाबाट बचौ र बचाऊ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ छड, सिमेन्ट, सरिया, जस्ता पाता, रंगरोगन, फलाम, एंगल पाइप, पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाड़ीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली, तुलस प्राट दाङ। फोन नम्बर 082416210 र मोबाइल नम्बर 9958121750।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका दिनुहोस्। आकर्षक डिजाइनका गहनाको विश्वासिलो पसल सूर्य ज्वेलर्स, तुलसीपुर 5 बस पार्क दाङ, प्रोप्राइटर लीला बहादुर ओली लोकेन्द्र। सम्पर्क फोन नम्बर 5228551, मोबाइल नम्बर 9857823844। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा तथा सबै उमेर समूहका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फ्यान्सी स्टोर परिवार, तुलसीपुर 5 दान।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ ट्रस्ट निर्माण, च्यानल, फेन्सी गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै डाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा राप्ती ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दान, प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 082851876 र मोबाइल नम्बर 9558821876।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मरमत पनि गरिन्छ र पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क दाङ, माछापुछ्रे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण विक। मोबाइल नम्बर 9857856050। सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: तुलसीपुर बेकरी एण्ड डेरी सप तुलसीपुर 5 दान दूरसंचार अगाडि प्रोप्राइटर देवेन्द्र भण्डारी मोबाइल नम्बर 97619 64 314।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली तुलसीपुर 5 अङ्ग लाइन दाङ फोन नम्बर 0825227062 मोबाइल नम्बर 98578211179 र 98478262।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल चामल आटा चिनी लगायत विभिन्न अर्ग्यानिक सामानहरू काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर तुलसीपुर 5 बस पार्क दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एण्ड वर्कसप तुलसीपुर 6 घुराई रोड दाङ प्रोप्राइटर दीपक पाण्डे मोबाइल नम्बर 98578711191 र 98681191। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: रूम बार पार्टी हल कन्फरेन्स हल पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट तुलसीपुर 5 कल्याण रोड दान रेडियो प्रकृति अगाडि प्रोप्राइटर अखिल क्षेत्रियल मोबाइल नम्बर 98578727 फोन नम्बर 0825212171।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस तुलसीपुर 5 फलाइन दाङ प्रोप्राइटर नरेश राज भण्डारी मोबाइल नम्बर 98578720719।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ छड़ सिमेन्ट जस्ता पाता पीभीसी सीपीभीसी पाइप रंग रोगन पानी तान्ने मोटर ड्रिल मेसिन ग्रेन्डर मेसिन कटर मेसिन धाराका सेटहरू झ्याल ढोकामा लगाउने जाली किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर तुलसीपुर नौ बेलुवा दाङ प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी मोबाइल नम्बर 9858823909 र 9834349918 एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्यानी छाला जुत्ता पसल, तुलसीपुर 5 कलाइन ढाङ, बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली। मोबाइल नम्बर 98095732।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ, साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली, तुलसीपुर 7 पर्सिनी डाङ। प्रोप्राइटर शंकर चौधरी अगने।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ खाजा, खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
4: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गलाइन डान। प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 9578880280 र 9578825।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, भूसीनाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चौक डाङ। प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानु कुमारी डाँगे। मोबाइल नम्बर 9857822568 र 9848225068। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पार्ट, तुलसीपुर 5 सल्यान रोड डाङ। प्रोप्राइटर टोप बहादुर गर्ती। मोबाइल नम्बर 9849705775 र 9818773399। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड दाङ। फोन नम्बर 0825227686 र मोबाइल नम्बर 9857822।

0: 78 22 580।
1: चाडपर्वको
0: समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
2: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
0: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान, मोटरसाइकल, स्कुटी, चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
2: साथै सल्यान, रुकुम, प्युठान, रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
0: तुलसीपुरका लागि सम्पर्क डाइनामिक ट्रेड कन्सर्न भुयाथान नजिकै, मोबाइल नम्बर 98578363163।
2: घोराईका लागि सम्पर्क नम्बर 98578353166। लमाईका लागि सम्पर्क नम्बर 98578353165।
0: र काठमाडौँका लागि सम्पर्क नम्बर 98578353163। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर, तुलसीपुर 9 फुलसोको जाङ, प्रोप्राइटर दयाराम पौडेल, फोन नम्बर 082-416-084, मोबाइल नम्बर 98578-23546 र 98449-059-31।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल, तुलसीपुर 5 बस पार्क, पिपल बोट, उकालो नेर, प्रोप्राइटर मोहन करला, सम्पर्क नम्बर 082-521-996।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौ, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, सल्यान रोड, तुलसीपुर 5, दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी, तुलसीपुर 5, दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोपराइटर रेग बहादुर डाङ्गी र जगदीश खड्गा, मोबाइल नम्बर 98478-50036 र 98478-64790।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 हलाइन दाङ, सम्पर्क मोबाइल नम्बर 9841667221।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, प्रोप्राइटर रहमान।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू सर्ट प्यान्ट मेट्रिक ट्र्याक सुट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
7: युएसडी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम मोबाइल नम्बर 9841418802। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ खुकुरी खुडा कटार चुलेसी माछा डाफे हात्ती गरासी आसी खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा मोबाइल नम्बर 9846655452।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चोकदेखि पश्चिम सुर्खेत रोड दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9858820613 र 9849909058। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ।
3: र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक शू सेन्टर तुलसीपुर पाँच दाङ वीरेन्द्र चोकदेखि पश्चिम तर्फ सुर्खेत रोड। प्रोप्राइटर सुरेन्द्र नेपाली, भगवती नेपाली र धनबहादुर नेपाली। मोबाइल नम्बर 9825531512।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, बकरीबास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर आठ गहते खोला दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9831929980 र 9745394462। सेवा गर्ने मौका दिनुहोला।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर छ घोराई रोड, हात्तीखवा ओह्रालो, दाङ। प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9857829030 र 9857227755।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ आधुनिक डिजाइनका ढोका, मोटो सिसा, डमी, ह्याङ्गर, किलाकाँटी, कब्जा, प्लाई, रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर छ घोराई रोड दान। प्रोप्राइटर रमेश पटेल। मोबाइल नम्बर 9847830079। पटक पटक सेवा गर्ने मौका दिनुहोला।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज झण्डा, मायाको सिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट तुलसीपुर पास कल्याण रोड दाङ, खानेपानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9857825143 र 9464618679।
9: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गणेश डेयरी उद्योग परिवार तुलसीपुर पाँच अङ्गलाइन दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एण्ड पार्टी प्यालेस तुलसीपुर पाँच समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर चार बनहरी दाङ अध्यक्ष प्रभात थापा सचिव चन्द्रबहादुर केसी।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान सीजी का ग्याङ तथा मोडुलर स्विच सुपथ मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेजको वायरिङ गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर पाँच अङ्गलाइन दाङ प्रोप्राइटर वामदेव विष्ट टेक बहादुर केसी र एकजी बहादुर बुढा। फोन नम्बर 082-5231158 मोबाइल नम्बर 9858-91111 9858-23185 र 9848-20165 सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर पाँच बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 9864448338 र 9862548418।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ दाङ गुमराचोकदेखि पूर्वतर्फ सञ्चालक डाक्टर देवराज केसी फोन नम्बर 082-5590062 र मोबाइल नम्बर 9847903320।
6: सधैँ सधैँ मन खुसी।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर तुलसीपुर पाँच पुलचोक बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट साइड प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक मोबाइल नम्बर 9895597052 र 9812505635।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू पाइनुका साथै छापावाल एक नम्बर उनको खरिदी बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर पाँच बस पार्क रोड दाङ साथै तुलसी बोर्डिङ चोक तुलसीपुर पाँच अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण विक र पुकार विक मोबाइल नम्बर 9858720308।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर पाँच खलाइन दाङ सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका मोबाइल नम्बर 9849211114 र 9860700045 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर छ अमेलिया रोड गुम्रा चौक दाङ प्रोप्राइटर लालवीर खड्गा मोबाइल नम्बर 9858025923 र 9829959323।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर पाँच अङ्ग लाइन दाङ प्रोप्राइटर मान बहादुर खड्का फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9858020043।

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल लोकेन्द्र खड्का एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर छ दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सिमेन्ट छडो जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
4: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-523-144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-449।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रालीमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोखरे दाङ फोन नम्बर 082-484-0002 र मोबाइल नम्बर 98-578-23-971 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चौकदेखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98-449-84-441 सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडेमे दाङ फोन नम्बर 082-484-1173 र मोबाइल नम्बर 98-578-26-386।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त व्यक्त गर्दछौ।
1: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदुरहरू सचेत बनौ।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू जीपीएस स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी भवन सँगै सटेको भवनमा, प्रोप्राइटर चेत बहादुर डाङ्गी, फोन नम्बर 082-523-343, मोबाइल नम्बर 98578-23957 र 98479-81957।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
2: सधैँभरि घरमै बसेर पनि हुँदैन यहाँ केही रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
3: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौ
2: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क बाइपास नेपालगञ्ज 4 बाँकी हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियोक कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
3: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
4: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279 दाङ तुल्सीपुरका लागि तारा सुनार 98206640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994383695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो
6: होइन बुढी किन एक्लै गनगन गर्दैछौ तिमीलाई के भयो र
5: किन गनगन नगर्नु त बुढा चाड पर्व पनि आइसक्यो घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई उता मङ्सिरमा बहिनीको पनि बिहे छ एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन
6: त्यसको लागि किन चिन्ता गर्छौ हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स
7: खाउन पिउन नयाँ लगाई हामी पिङ खेलाउन
8: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98088-64-071
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल वीरतामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।

0: तुलसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोपराइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808345476 र 9867949421।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उदहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849552315 र 9905919189। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुल्हो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप तुलसीपुर सात शिवनगर डाँडापातु सल्यान रोड दाङ प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825232769 मोबाइल नम्बर 9869160000 र 9810884040। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चौक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर हरेन्द्र वर्मा मोबाइल नम्बर 9847546546। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा बच्चाका कपडाहरू रेडीमेड टप सुटहरू स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ प्रोप्राइटर विमला नेउपाने र शिव केसी मोबाइल नम्बर 9848714099। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल कलेज अफिसका युनिफर्म सुपथ मूल्यमा सिलाई गरिन्छ।

0: विश्वास फटिङ सुटिङ एन्ड टेलरिङ सेन्टर गोलाइन तुलसीपुर दाङ ज्योति विकास बैंक भएको घर प्रोप्राइटर पोषण रणपाल लक्ष्मी रणपाल मोबाइल नम्बर 9866252584 र 9840059219।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी तुलसीपुर 5 खलायन दाङ प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी मोबाइल नम्बर 9857238072।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू कस्मेटिक खेलौना फास्टफुड तथा क्याफे सेवा डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट शपिङ मार्ट तुलसीपुर 6 बाहिनी चौक दाङ फोन नम्बर 0825231202 साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चौक दाङ फोन नम्बर 0825638923 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप प्रिकन्डिसन हाउस ओर्को सप तुलसीपुर 6 हात्ती खोवादाङ प्रोप्राइटर दिलीप केसी फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रिन्सिपल कुलानन्द अधिकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकाडेमी परिवार तुलसीपुर 7 दान फोन नम्बर 0825900066 र मोबाइल नम्बर 9857788066।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गणेश डेरी उद्योग परिवार तुलसीपुर 5 अङ्गलाइन दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एण्ड पार्टी प्यालेस तुलसीपुर 5 समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र

0: 98 4 78 67 770।
1: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, राजनीतिक दल, संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर 4 बनहरी दाङ, अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान, स्विजी का ग्याङ तथा मोडुलर स्विच सुफत मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेज को वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल, तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर वामदेव विष्ट, एक बहादुर केसी र एक बहादुर बुढा। फोन नम्बर 082-523-158, मोबाइल नम्बर 98-578-91-111, 98-578-23-185 र 98-4-78-20-165। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साटफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98-64-48-838 र 98-062-48-818।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 98-497-023-20।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: हामी कहाँ स्टील, अल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-052 र 98-1250 65 35।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै थापावाल एक नम्बर उनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ, साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक, मोबाइल नम्बर 98578720308।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर 5 खलाइन दाङ, सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका, मोबाइल नम्बर 98479211114 र 98608000045। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया, चिरान काठ, पार्केट, तयारी झ्याल, ढोका, चौकोस, पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 अमेलिया रोड गुम्रा चौक दाङ, प्रोप्राइटर लालवीर खड्गा, मोबाइल नम्बर 98580-25923 र 98229-59323।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: एमआरएफ, एपोलो, जेके, गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर मान बहादुर खड्का, फोन नम्बर 082-5208066 र मोबाइल नम्बर 98578-20043।
0: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल लोकेन्द्र खटका एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर 6 दाङ।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइपको बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
1: नवनिर्माण हार्डवेयर प्रणाली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्रणाली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-521-144 मोबाइल नम्बर 98478-24520 र 98098-81-449।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्रणाली परिवार तुलसीपुर 9 दोखरे दाङ। फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोकदेखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98449-84441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौ। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082-411-173 र मोबाइल नम्बर 98578-26386।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ अध्यक्ष दीपक कुमार बुढाथोकी सचिव प्रकाश भण्डारी सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ यातायात मजदूरहरू सचेत बनौ।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै 2 दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू जीपीएस स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सचेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-521-343 मोबाइल नम्बर 98578-23957 र 98479-81957।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री

0: गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर छ गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ। प्रोप्राइटर बलदेव रजौरे। मोबाइल नम्बर 98573239880।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज झण्डा, मायाको चिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर पास सल्यान रोड, दाङ। खानेपानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 98578251443 र 98464689।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घराइसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायतका विभिन्न भाँडाहरू, कृषिजन्य सामग्री, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 98578251613 र 98479909058। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज, जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर, तुलसीपुर 5 दाङ, वीरेन्द्र चौकदेखि पश्चिम तर्फ, सुर्खेत रोड। प्रोप्राइटर सुरेन्द्र नेपाली, भगवती नेपाली र धनबहादुर नेपाली। मोबाइल नम्बर 98295512।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, बकरी बाँस लगायत जातका बंगुरका पाठा पाठीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर 8 गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 98231929980 र 97453962। सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 घोराई रोड, हात्तीखौ ओह्रालो, दाङ।

0: प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली, मोबाइल नम्बर 9857-29-030 र 9857-22-755।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ आधुनिक डिजाइनका ढोका, मोटो सिसा, डमी, ह्याङ्गर, खिलाकाटी, कब्जा, प्लाई, रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस, तुलसीपुर छ, घोराई रोड दान। प्रोप्राइटर रमेश पटेल, मोबाइल नम्बर 9847-38-30-79। पटक पटक सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर, तुलसीपुर 9, फुलसोको जाङ। प्रोप्राइटर दयाराम पौडेल, फोन नम्बर 082-416-084, मोबाइल नम्बर 9857-23-546 र 9849-059-31।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल, तुलसीपुर 5, बस पार्क, पिपल बोट, उकालो नेर। प्रोप्राइटर मोहन करला, सम्पर्क नम्बर 082-521-996।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, सल्यान रोड, तुलसीपुर 5, दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी, तुलसीपुर 5, दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि। प्रोप्राइटर रेग बहादुर डाँगी र जगदीश खड्गा, मोबाइल नम्बर 9847-78-50-036 र 9847-64-790।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 फलाइन दाङ, सम्पर्क मोबाइल नम्बर 9841-6052-21।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रूबी स्टोर तुलसीपुर 5 वृन्द्र चोक दाङ, प्रोप्राइटर रहमान।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू शर्ट प्यान्ट मेड्री ट्र्याक सुट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा ब्याग पाइनुका साथै स्टेसनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
7: युएसडी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम मोबाइल नम्बर 9841-4128-02। एकपटक सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ खुकुरी खुडा कटार चुलेसी माछा डाफे हात्ती गरासी आसी खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट, दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा। मोबाइल नम्बर 9846-55452।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अपरान्ह 4 बजेको प्रकृति समय सन्देश बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
3: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ सल्याने छाला जुत्ता पसल तुलसीपुर 5 कलाइन दाङ बीपी चौकदेखि थोरै तल प्रोप्राइटर लुआम बहादुर नेपाली मोबाइल नम्बर 98095732372
4: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस् शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली तुलसीपुर 7 पर्सिनी दाङ प्रोप्राइटर शंकर चौधरी अगने
4: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: हामी कहाँ खाजा खाना तथा लजको समेत सुविधा रहेको छ र तपाई घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ
5: संकेत रोयल क्याफे एन्ड लज तुलसीपुर 5 गलाइन दाङ प्रोप्राइटर संगीत बस्याल सम्पर्क नम्बर 98578880280 र 98578255
4: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: हामी कहाँ गुणस्तरीय बिउ बिजन रोगनाशक ढुसी नाशक कीटनाशक कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ श्री स्वर्गद्वारी एग्री नेपाल प्राली तुलसीपुर 5 बीपी चोक दाङ प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डाँगे मोबाइल नम्बर 98578822568 र 98478822568 एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मरमत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ सिद्ध बाबा अटो पार्क तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर टोप बहादुर गर्ती मोबाइल नम्बर 98449705775 र 98128373999 सेवा गर्ने मौका दिनुहोला
2: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड, दाङ। फोन नम्बर 082-5227686 र मोबाइल नम्बर 98578-22580।
9: चाडपर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
9: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान, मोटरसाइकल, स्कुटी, चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
10: साथै सल्यान, रुकुम, प्युठान, रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
9: तुलसीपुरका लागि सम्पर्क डायनामिक ट्रेड कन्सर्न भुइयाथान नजिकै, मोबाइल नम्बर 98578-63-163।
10: घोराईका लागि सम्पर्क नम्बर 98578-53-166। लमैका लागि सम्पर्क नम्बर 98578-53-165।
9: र काठमाडौँका लागि सम्पर्क नम्बर 98578-53-163। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष रमेश कुमार डीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसी प्रसार लामिदमार दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ छड, सिमेन्ट, सरिया, जस्ता पाता, रंगरोगन, फलाम, एंगल पाइप, पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाड़ीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली, तुलसी प्राठ, दाङ। फोन नम्बर 082-4164-210 र मोबाइल नम्बर 98578-21-785।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री गरे एक पटक सेवा गर्ने मौका दिनुहोस्। आकर्षक डिजाइनका गहनाको विश्वासिलो पसल सूर्य ज्वेलर्स, तुलसीपुर 5 बस पार्क, दाङ। प्रोप्राइटर लीला बहादुर ओली लोकेन्द्र। सम्पर्क फोन नम्बर 522-851, मोबाइल नम्बर 98578-23-844।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा तथा सबै उमेर समूहका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फ्यान्सी स्टोर परिवार तुलसीपुर पाँच दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ ट्रस्ट निर्माण च्यानल, फेन्सी गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा रात्रि ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर पाँच सल्यान रोड दाङ, प्रोप्राइटर जग बहादुर ओली, फोन नम्बर 082-521-8076 र मोबाइल नम्बर 98-578-21-876।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मरमत पनि गरिन्छ र पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर पाँच बस पार्क दाङ, माछापुछ्रे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण विक, मोबाइल नम्बर 98-578-56-050। सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: तुलसीपुर बेकरी एन्ड डेरी शप, तुलसीपुर पाँच दान, दूरसंचार अगाडि, प्रोप्राइटर देवेन्द्र भण्डारी, मोबाइल नम्बर 97-19-64-314।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर पाँच अङ्ग लाइन दाङ, फोन नम्बर 082-522-762, मोबाइल नम्बर 98-578-21-179 र 98-478-62-002। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल, चामल, आटा, चिनी लगायत विभिन्न अर्ग्यानिक सामानहरू, काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर, तुलसीपुर पाँच बस पार्क दाङ।

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम बार पार्टी हल कन्फरेन्स हल पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एन्ड स्टेट तुलसीपुर 5 सल्यान रोड दान रेडियो प्रकृति अगाडि प्रोप्राइटर अखिल क्षेत्रियल मोबाइल नम्बर 98578 27 427 फोन नम्बर 082-521-271।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस तुलसीपुर 5 कलाइन दाङ प्रोप्राइटर नरेश राज भण्डारी मोबाइल नम्बर 98578 27 400।
3: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाड़ी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार सल्यान रोड तुलसीपुर 5 दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी तुलसीपुर 5 दाङ नामी नगर राप्ती प्रादेशिक अस्पताल गेट अगाडि प्रोपराइटर रेग बहादुर डाँगी र जगदीश खड्गा मोबाइल नम्बर 98478 50036 र 98478 64790।
3: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 फलाइन दाङ सम्पर्क मोबाइल नम्बर 98141-67-5221।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सम्पूर्ण किराना तथा विशाखाको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ प्रोप्राइटर रहमान।
6: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा

0: अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, शर्ट, प्यान्ट, मेट्रिक, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेसनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
2: युएसजी स्कूल युनिफर्म सप्लायर्स, तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम, मोबाइल नम्बर 9841 41 28 02। एकपटक सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ खुकुरी, खुडा, कटार, चुलेसी, माछा, डाँफे, हात्ती, गरासी, आसी, खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट, दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा, मोबाइल नम्बर 9846655452।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ छड, सिमेन्ट, जस्ता पाता, पीभीसी, सीपीभीसी पाइप, रंग रोगन, पानी तान्ने मोटर, ड्रिल मेसिन, ग्रेन्डर मेसिन, कटर मेसिन, धाराका सेटहरू, झ्याल ढोकामा लगाउने जाली, किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर, तुलसीपुर 9 बेलुवा दाङ, प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी, मोबाइल नम्बर 9858823909 र 9804439918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स, तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ, प्रोप्राइटर बलदेव रजौरे, मोबाइल नम्बर 9857723980।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज झण्डा, मायाको सिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी भवनसँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली, मोबाइल नम्बर 9857725143 र 9864688679।
3: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ घराइसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9858720613 र 9849909058 सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चौकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 9825531512।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर बकरीबास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन मोबाइल नम्बर 9821929980 र 9745931462 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ साल सिसौ असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली मोबाइल नम्बर 9857829030 र 9857222755।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटो सिसा डमी ह्याङ्गर किलाकाँटी कब्जा पलाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर 6 घोराई रोड दाङ प्रोप्राइटर रमेश पटेल मोबाइल नम्बर 9848730079 पटक पटक सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर्स, तुलसीपुर 9 फुलसोको जाल, प्रोप्राइटर दयाराम पौडेल, फोन नम्बर 082-416-084, मोबाइल नम्बर 98578-23546 र 98449-059-31।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल, तुलसीपुर 5 बस पार्क, पिपल बोट उकालो नेर, प्रोप्राइटर मोहन करला, सम्पर्क नम्बर 082-521-996।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदूरहरू सचेत बनौ।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै 2 दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी भवन सँगै सटेको भवनमा, प्रोप्राइटर चेत बहादुर डाँगी, फोन नम्बर 082-523-343, मोबाइल नम्बर 98578-23957 र 98479-81957।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र, राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19 बिजौरी, हाडेमे, दाङ, फोन नम्बर 082-411-173 र मोबाइल नम्बर 98578-26386।
7: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू,
0: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक, कान, घाँटी, छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गोलाइन तुलसीपुर दान फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380
11: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
12: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन दाङ फोन नम्बर 082520301 र मोबाइल नम्बर 98121918।
13: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर पाँच राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98478446683 र 98478464770 सेवा गर्ने मौका दिनुहोस्।
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
17: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
18: हजुर, हामी कहाँ नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578720308
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
21: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटक कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
1: हामी कहाँ सार सिसो अस्ना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894।
22: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
23: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
22: हामी कहाँ उपलब्ध सेवाहरू?
24: दाँत निकाल्ने,
22: नयाँ दाँत राख्ने,
24: झिक्न नपर्ने गरी दाँत राख्ने,
22: दाँत भर्ने, दाँत सफा गर्ने,
24: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
22: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
25: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972।
26: खुसीको खबर।
27: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680879194 र 9822856576।
26: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
28: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
29: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने? यात्रा तय गरौ।
28: हाम्रा सेवाहरू: श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेङ्गलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
29: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
30: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290। दाङ तुलसीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
31: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
27: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
4: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
3: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
4: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
5: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359052।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
8: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
12: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
13: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
8: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
14: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
8: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
13: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
14: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
15: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
16: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
17: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
19: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
18: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
18: 10 बेड आईसीयू सेवा,
19: 10 बेड एनआईसीयू सेवा,
18: 10 बेड एसडीयू सेवा,
19: नर्मल डेलिभरी तथा सीएस सेवा,
18: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
19: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
18: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 0825226686 र 590475।
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
20: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
21: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
22: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
21: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487061 र 98578-40601।
23: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
24: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेची, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
21: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ। एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 9846655452।
25: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू:
1: दन्त परीक्षण तथा परामर्श सेवा,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत निकाल्ने,
1: दाँत भर्ने,
0: दाँतको जरादेखि उपचार गर्ने,
1: कृत्रिम दाँत लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार,
1: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
0: दाँतको कस्मेटिक उपचार,
1: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848404188।
3: स्कूल, कलेज, बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
5: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
26: डाक्टरद्वारा उपचार हुने रोगहरू:
5: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
26: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
27: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
28: नोट: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
29: बेलुका 5 बजेको प्रकृति समय सन्देश। वन जंगलमा जडीबुटी खेती गरौं।
30: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
31: हामी कहाँ एलईडी बल्ब, डोम लाइट, तार, सर्भिस तार, सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ, प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरिराज पाण्डे, मोबाइल नम्बर 9008345476 र 9867849421।
29: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, जोहारी कोट, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत
6: अन्तर्गत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार, मोबाइल नम्बर 9849552315 र 9805919189। सेवा गर्ने मौका दिनुहोला।
29: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल, सटर, गोल भर्याङ, रेलिङ, डेस्क बेन्च, चुलो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप, तुलसीपुर सात शिवनगर, डाँडापाटु, सल्यान रोड, दाङ। प्रोप्राइटर लल्लु बाबु। फोन नम्बर 0825223970, मोबाइल नम्बर 9869716000 र 9810884040। एकपटक सेवा गर्ने मौका दिनुहोला।
29: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
30: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाइ गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल, तुलसीपुर 5 कलाइन जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर खरेन्द्र वर्मा, मोबाइल नम्बर 9849546546। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा, बच्चाका कपडाहरू, रेडीमेड टप सुटहरू, स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ। प्रोप्राइटर विमला नेउपाने र शिव केसी। मोबाइल नम्बर 9847414099। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
29: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल, कलेज, अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास सटिंग सुटिंग एंड टेलरिंग सेंटर, गोलाइन तुलसीपुर, दांग। ज्योति विकास बैंक भएको घर। प्रोप्राइटर पोषण रणपाल, लक्ष्मी रणपाल। मोबाइल नंबर 9866252584 र 9840059219।
30: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
30: गांगी स्टेशनरी तुलसीपुर पास खलाइन दांग प्रोप्राइटर तीर्थ बहादुर डांगी मोबाइल नंबर 9857823872।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू कस्मेटिक खेलौना फास्टफूड तथा क्याफे सेवा डिलाइट ग्रुप द्वारा संचालित डिलाइट शपिंग मार्ट तुलसीपुर छ बाहिनी चौक दाङ फोन नम्बर 0825232। साथै हाम्रो अर्को सेवा खुराई 15 भिंग्रेली चौक दाङ फोन नम्बर 0825563923। सेवा गर्ने मौका दिनुहोला।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
30: हामी कहाँ विभिन्न कम्पनी का मोटरसाइकल तथा स्कूटर खरीद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकल का पाठ पूर्जाहरू पनि उपलब्ध छ। दिलीप प्रिकन्डिसन हाउस ओर्को सब तुलसीपुर छ हात्ती खवादाङ प्रोप्राइटर दिलीप केसी फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
10: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
30: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: प्रिन्सिपल कुलानन्द अधिकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकाडेमी परिवार तुलसीपुर साथ दान फोन नम्बर 0825900066 र मोबाइल नम्बर 9857788066।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
30: गणेश डेयरी उद्योग परिवार तुलसीपुर पास अंगलाइन दाङ।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एण्ड पार्टी प्यालेस तुलसीपुर पास समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770।
30: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर 4 बनहरी दाङ अध्यक्ष प्रभात थापा सचिव चन्द्रबहादुर केसी।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान, थ्रीजी का ज्ञान तथा मोडुलर स्विच सुफत मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेज को वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर बामदेव विष्ट, टेक बहादुर केसी र एकगी बहादुर बुढा। फोन नम्बर 082-523-158, मोबाइल नम्बर 98-578-91-111, 98-578-23-185 र 98-478-20-165। सेवा गर्ने मौका दिनुहोला।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोर्ड देखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98-64-48-838 र 98-062-45-818।
30: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
31: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-595-062 र मोबाइल नम्बर 98-497-023-20।
29: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
13: हामी कहाँ स्टील, अल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअफ मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-52 र 98-1250-65-35।
30: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
31: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै छापावाल 1 नम्बर उनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ, साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण विक र पुकार विक। मोबाइल नम्बर 98-578-20-308।
30: विजया दशमी, शुभ दीपावली तथा

0: मौका मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया, चिरान काठ, पार्केट, तयारी झ्याल, ढोका, चौकोस, पल्ला, होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, अमेलिया रोड, गुमराह चौक, दाङ, प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 98580 25923 र 98229 59 3।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एमआरएफ, एपोलो, जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस, तुलसीपुर 5, अंगलाइन, दाङ, प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 082-5208-66 र मोबाइल नम्बर 98578-20043।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल लोकेन्द्र खड्का एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर छ, दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप, बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
0: नवनिर्माण हार्डवेयर प्राली, तुलसीपुर 5, अंगलाइन, दाङ, साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली, तुलसीपुर 5, बस पार्क, पश्चिम रोड, ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-5231-144, मोबाइल नम्बर 98478-24520 र 98098-81-449।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रालीमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार, तुलसीपुर 9, दोखरे, दाङ। फोन नम्बर 082-4160-002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर।

0: बसीपुर पाँच दाङ बीपी चौकदेखि पूर्वतर्फ। प्रोप्राइटर सीपी शर्मा। मोबाइल नम्बर 9849484141। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19 बिजौरी, हाडेमे दाङ। फोन नम्बर 082-4111173 र मोबाइल नम्बर 9858826386।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, दाङ जिल्ला कमिटी परिवार, तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदूरहरू सचेत बनौं।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी भवन सँगै सचेको भवनमा। प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-5223343, मोबाइल नम्बर 9857923957 र 9847981957।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स, तुलसीपुर 6 गुमरा चौकदेखि थोरै माथि पूर्वतर्फ दाङ। प्रोप्राइटर बलदेव रजौरे। मोबाइल नम्बर 9857723980।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको सिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9857725143 र 9864618679।
4: सधैँ सधैँ मन खुसी रह।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9858720613 र 9849909058 सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चौकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 9895531512।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर पाक्रीवास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुल र मार्केटिङ म्यानेजर कमल राज पुल मोबाइल नम्बर 9821329980 र 9745394462 सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ साल सिसौं असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली मोबाइल नम्बर 9857829030 र 9857227755।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटो सिसा डमी ह्याङ्गर किलाकाँटी कब्जा प्लाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर 6 घोराई रोड दाङ प्रोप्राइटर रमेश पटेल मोबाइल नम्बर 9848730079 पटक पटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एण्ड सप्लायर्स, तुलसीपुर 9 फुलसोको जाङ, प्रोप्राइटर दयाराम पौडेल। फोन नम्बर 082-416-084, मोबाइल नम्बर 98578-23546 र 98449-059-31।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनसादी पसल, तुलसीपुर 5 बस पार्क, पिपल बोट उकालो नेर, प्रोप्राइटर मोहन करला। सम्पर्क नम्बर 082-521-996।
4: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाउ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, सल्यान रोड, तुलसीपुर 5, दाङ।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी, तुलसीपुर 5, दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोप्राइटर रेग बहादुर डाँगी र जगदीश खड्का। मोबाइल नम्बर 98478-50036 र 98478-64790।
4: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस, कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम, तुलसीपुर 5, फलाइन, दाङ। सम्पर्क मोबाइल नम्बर 98-41-67-52-21।
4: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ। प्रोप्राइटर रहमान।
5: वर्ष र दिनको रमाइलो चाड, गाउँ घरमा आइपुग्यो।
4: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, सर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेसनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
6: युएसडी स्कूल युनिफर्म सप्लायर्स, तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम, मोबाइल नम्बर 9841 41 28 02। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ खुकुरी, खुडा, कटार, चुलेसी, माछा, जाफे, हात्ती, गरासी, आसी, खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट, दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एण्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा, मोबाइल नम्बर 9846655452।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्यानी छाला जुत्ता पसल, तुलसीपुर 5 कलाइन दाङ, बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली, मोबाइल नम्बर 9905972732।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ, साथै निर्माण सम्बन्धी मेसिनरी गाडी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कसप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली, तुलसीपुर 7 पर्सिनी दाङ, प्रोप्राइटर शंकर चौधरी अगने।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ खाजा, खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
7: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गलाइन दान, प्रोप्राइटर संगीत बस्याल, सम्पर्क नम्बर 9558880280 र 9558825।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ गुणस्तरीय बिउ बिजन रोगनाशक ढुसीनाशक कीटनाशक कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली तुलसीपुर 5 बीपी चौक दाङ प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानु कुमारी डाँगी मोबाइल नम्बर 9857822568 र 9848225068 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पार्ट तुलसीपुर 5 सल्यान रोड डाङ प्रोपराइटर टोप बहादुर घरती मोबाइल नम्बर 9849500775 र 9818873399 सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट तुलसीपुर 5 कल्याण रोड दाङ फोन नम्बर 0825227686 र मोबाइल नम्बर 9857225580।
9: चाड पर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
9: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान मोटरसाइकल स्कूटी चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
10: साथै सल्यान रुकुम प्युठान रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
9: तुलसीपुरका लागि सम्पर्क डाइनामिक ट्रेड कन्सर्न भुइयार थान नजिकै मोबाइल नम्बर 9857763163।
10: घोराईका लागि सम्पर्क नम्बर 9857853166। लमैका लागि सम्पर्क नम्बर 9857853165।
9: र काठमाडौँका लागि सम्पर्क नम्बर 9857853165। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष रमेश कुमार डीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुखीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर सार लामिदमार दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ छड सिमेन्ट सरिया जस्ता पाता रंगरोगन फलाम एंगल पाइप पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाडीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली तुलस प्राट दाङ। फोन नम्बर 082-4164-210 र मोबाइल नम्बर 98-578-21-750।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका दिनुहोस्। आकर्षक डिजाइनका गहनाको विश्वासिलो पसल सूर्य ज्वेलर्स तुलसीपुर 5 बस पार्क दाङ। प्रोप्राइटर लीला बहादुर ओली लोकेन्द्र। सम्पर्क फोन नम्बर 522-851। मोबाइल नम्बर 98-578-23-844। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ लेडिज जेन्ट्स बच्चा तथा सबै उमेर समूहका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फ्यान्सी स्टोर परिवार तुलसीपुर 5 दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ ट्रस्ट निर्माण च्यानल फेन्सी गेट रेलिङ सटर गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास ग्यास चुलो रेगुलेटर पाइप लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा राप्ती ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 082-5121-876 र मोबाइल नम्बर 98-578-21-876।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ रेडमी भिभो ओप्पो टेक्नो इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मरमत पनि गरिन्छ र पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर तुलसीपुर 5 बस पार्क दाङ माछापुसरी टोल विकास संस्थाको गेट अगाडि। प्रोप्राइटर कृष्ण विक। मोबाइल नम्बर 98-578-56-050। सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: तुलसीपुर बेकरी एन्ड डेरी सप तुलसीपुर 5 दाङ दूरसंचार अगाडि। प्रोप्राइटर देवेन्द्र भण्डारी। मोबाइल नम्बर
11: 97 6 19 64 314।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्ग लाइन, दाङ। फोन नम्बर 0825227062, मोबाइल नम्बर 98578211179 र 98478262।
11: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल, चामल, आटा, चिनी लगायत विभिन्न अर्गानिक सामानहरू, काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, दाङ।
11: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एण्ड वर्कसप, तुलसीपुर 6 घुराई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे, मोबाइल नम्बर 98578171191 र 98181191। सेवा गर्ने मौका दिनुहोला।
11: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: रूम, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट, तुलसीपुर 5 सल्यान रोड, दान। रेडियो प्रकृति अगाडि। प्रोप्राइटर अखिल क्षेत्रियल, मोबाइल नम्बर 98578727427, फोन नम्बर 0825212171।
11: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस, तुलसीपुर 5 फलाइन, दाङ। प्रोप्राइटर नरेश राज भण्डारी, मोबाइल नम्बर 98578720700।
11: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ छड, सिमेन्ट, जस्ता पाता, पीभीसी, सीपीभीसी पाइप, रंग रोगन, पानी तान्ने मोटर, ड्रिल मेसिन, ग्राइन्डर मेसिन, कटर मेसिन, धारा किलाका सेटहरू, झ्याल ढोकामा लगाउने जाली, किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर तुलसीपुर नौ बेलुवा दाङ, प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी। मोबाइल नम्बर 9858823909 र 9804439918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
15: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
16: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
15: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
16: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
17: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
18: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ के रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
15: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एण्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
18: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एण्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
15: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीवी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
19: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779। दाङ तुलसीपुरका लागि तारा सुनार 98276946 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी छ बजेको प्रकृति खबरमा सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर सुरु गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारले यात्रुसँग तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनमा निगरानी बढ़ाउने, डाङमा ठगी गरेको आरोपमा बाँकेका दुईजना पक्राउ।
1: सल्यानमा चाडपर्वलाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रका सड़क बाटोहरू मरमत गरिँदै भेरी बबे ड्राइभर्सन बहुउद्देश्य आयोजनाको काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य।
0: यस वर्षको मनसून नेपालबाट बाहिरियो, विभिन्न 13 देशका प्रस्तावित राजदूतको संसदीय सुनाई सकियो।
1: र विदेश खबरमा, बिहारमा डुंगा डुब्दा 13 जनाको ज्यान गयो। खेल खबरमा, भारतमा आयोजित प्रतियोगितामा सहभागी भएर लुम्बिनी प्रदेश तेक्वान्दो खेलाड़ी टोली स्वदेश फिर्ता।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकिएको भन्दा बढ़ी भाड़ा लिने कार्य नियन्त्रण गर्न र सरकारवाला निकायलाई निर्देशन समेत दिएको छ। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिरको अध्यक्षतामा बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषदको बैठकले उपभोक्ताको अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णयहरू गरेको हो। बैठकले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजार अनुगमन नियमित गर्ने निर्णय गरेको मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभएको छ। चाडपर्वमा यात्रुको चाप बढ़ने र विपदका कारण सड़क अवरूद्ध हुँदा यात्रा कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सार्वजनिक यातायात को निगरानी समेत बढ़ाइने भएको छ। बैठकले उपभोक्तालाई वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण र शुद्धता बारे जानकारी गराउन मन्त्रालयले आवश्यक सूचना सामग्री तयार गर्ने निर्णय समेत गरेको छ। साथै चाडपर्वको समयमा यात्रुहरूको सुरक्षित यात्राका लागि प्रदेश सरकारले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन समेत प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।
1: चाडपर्व नजिकिएसँगै सल्यानका ग्रामीण सड़कको मरमत सम्भार तीव्र पारिएको छ। वर्षायाममा बिग्रिएका तथा अवरूद्ध भएका सड़क मरमत गरी चाडपर्वका बेला गाउँ बस्तीमा आगमन सहज बनाउन जिल्लाका स्थानीय तहहरू जुटेका छन्। जिल्लाका 10 वटै स्थानीय तहले ओडा, गाउँ तथा बस्तीसम्म जोड़िएका सड़क सञ्जाललाई प्राथमिकतामा राखेर मरमत सम्भार गरिरहेका छन्। कालीमाटी गाउँपालिकाले 7 वटै ओडाका अधिकांश ग्रामीण सड़क मरमत गरिसकेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर ओलीका अनुसार अघिल्लो पटकको लगातार वर्षाका कारण अवरूद्ध भएका 4 दर्जन भन्दा बढ़ी सड़कको मरमत भइरहेको छ। छत्रेश्वरी गाउँपालिकाले पनि अधिकांश ग्रामीण सड़क मरमत गरिसकेको जनाएको छ। बाँकी क्षेत्रमा समेत मरमतको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले बताउनु भएको छ। यसैबीच सल्यानको प्रमुख सड़कका रूपमा रहेको राप्ती राजमार्गको निर्माणाधीन खण्डमा सुरक्षित आवागमन सुनिश्चित गर्न स्थानीय प्रशासन र सरकारवाला निकायले चासो देखाएका छन्। केही दिन अघि कपुरकोट गाउँपालिकामा बसेको बैठकले अरिङ्गाले फेजी टुनी बोट तथा राम्री हर्नेटी सड़क खण्डमा भइरहेको स्तर उन्नतिको काम चाड़ पर्वका बेला यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखेर अघि बढ़ाउने निर्णय गरेको थियो।
0: सरकारी कर्मचारी भएको झुटो परिचय दिएर कृषि अनुदान मिलाइदिने प्रलोभनमा विभिन्न व्यक्तिबाट 11,00,000 रूपियाँ भन्दा बढ़ी ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डाङका अनुसार पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका 5 बलापुरका 24 वर्षीय नवीन यादव र नेपालगंज उपमहानगरपालिका 11 निवासी 39 वर्षीय काशीराम बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार यादवले आफू कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशको तुलसीपुर शाखा कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत भएको बताउँदै सर्वसाधारण नागरिकहरूलाई ठगी गर्ने गरेको आरोप छ। उहाँले मकै जोन कृषि कार्यक्रम मार्फत ट्र्याक्टर भैंसी पालन तथा गोठ सुधारका लागि अनुदान उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेको प्रहरीको भनाई छ। गडुवा गाउँपालिका 2 पचहियाका 60 वर्षीय सहजराम अहिर सहित 5 जनाले दिएको जाहिरी अनुसार उनीहरूले 11,54,732 रूपियाँ ठगी गरेका हुन्। ठगीमा मालिका साइबर फोन पे र मालिका कम्युनिकेशनका ई सेवा संचालक बुढाथोकी समेत संलग्न रहेको जाहेरीमा उल्लेख छ। पक्राउ परेका दुवैजनामाथि दाङ जिल्ला अदालतबाट 15 दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
1: विद्युत र सिंचाई सुविधा उपलब्ध गराउने भनी 15 वर्ष अघि थालेको राष्ट्रिय गौरवको भेरी बबई ड्राइभर्सन बहुद्देश्य आयोजनाको काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको 70% काम सकिएकाले बाँकी रहेको 30% काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य लिएको हो। यो अवधिमा वित्तीय प्रगति भने 57% छ। आर्थिक वर्ष 2068-69 आयोजनाको काम शुरू भएको थियो। टनेल बोरिङ मेसिन टीबीएम प्रविधिको प्रयोग गरेर तोकिएको समय अघि नै आयोजनाको 12.20 किलोमिटर सुरुङ खनिसकेको पनि दोस्रो चरणको काम निकै ढिलासुस्ती भएको थियो। आयोजनाका सिनियर डिभिजनल इन्जिनियरिङ सीडीई भरत पाठकले आयोजनालाई अब 2087-88 सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरिएको बताउनु भएको छ। सोही अनुरूप आयोजनाको 5 मुख्य ठेक्का मार्फत कार्यान्वयन भइरहेको छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन विस्तार र सुदृढ़ीकरण गर्ने उद्देश्यले सल्यानका 10 स्थानीय तहमा हामी आउँदैछौ अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत 2 टोलीले अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिरहेका छन्। प्रतिनिधि सभा सदस्य रमेश कुमार सापकोटा र कर्णाली प्रदेश महामन्त्री ललित चन्दको नेतृत्वमा रहेको टोलीले प्रदेश सभा क अन्तर्गतका बनगाड कुपिनी नगरपालिका बागचोर नगरपालिका कुमाक गाउँपालिका दार्मा गाउँपालिका र सिद्ध कुमाक गाउँपालिकामा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस्तै प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद पन्त र जिल्ला सभापति प्रकाश नेपालीको नेतृत्वमा रहेको टोलीले प्रदेश सभा ख अन्तर्गत शारदा नगरपालिका छत्रश्री गाउँपालिका त्रिवेणी गाउँपालिका कपुरकोट गाउँपालिका र कालीमाटी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम गरेको रासोपा सल्यानले जनाएको छ।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दाङ आउनु भएको छ। सुनसरी जिल्लाबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका साङपाङ आज जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको लुम्बिनी प्रदेश सहसचिव टोप बहादुर महतराले जानकारी दिनुभएको छ। उहाँका अनुसार साङपाङले आज दिउँसो लमैमा भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर घोराईमा श्रम संस्कृति पार्टीको युवा एकता क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। साथै उहाँ आजै बेलुका तुलसीपुर आउने र मेट्रो दरबार स्थित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको महतराले जानकारी दिनुभएको छ। भोलि बिहान ट्रिगाउ एयरपोर्टको अवलोकनपछि बर्दिया जाने कार्यक्रम तय भएको जनाइएको छ।
0: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
4: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
5: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
4: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
5: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स। हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपत मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दान, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
3: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
1: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा धेरै हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुनर्निर्माणमा रहेको छ।
1: प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सक्षम, चुस्त, मितवेयी तथा उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोशी प्रदेशको विराटनगरमा आज सकिएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको संविधानको पालना गर्दै प्रादेशिक प्रशासन मार्फत संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरूले संघीयता सम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट गर्दै नागरिकहरूको विश्वास र अपनत्व अभिवृद्धि गर्ने लक्ष्य राखेका छन्। मुख्यमन्त्री सम्मेलनमा सुदूरपश्चिम प्रदेश बाहेक 6 प्रदेशका मुख्यमन्त्री सहभागी रहेका थिए। प्रतिबद्धता पत्रमा संविधानको पूर्ण कार्यान्वयन र संविधानको सुदृढीकरण, प्रदेश र स्थानीय तहबीचको संवैधानिक कार्य सम्बन्ध तथा स्थानीय स्वायत्तताको सम्मान, सक्षम, चुस्त, मितवेयी तथा उत्तरदायी प्रादेशिक सुशासन र पारदर्शिता तथा नतिजामुखी सार्वजनिक वित्त व्यवस्थापन, नागरिक केन्द्र सेवा प्रवाह तथा समावेशी र सन्तुलित विकास लगायतका विषयहरूमा समेटिएका थिए।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आजबाट यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको छ। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराइएको थियो। यस वर्ष औसत मिति भन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टूबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदार मिति भन्दा 12 दिनपछि आजबाट बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ।
1: तेह्रवटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनाई प्रक्रिया सकिएको छ। असोज दुई गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरबिया सहित तेह्रवटा देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनाई समितिमा आज अन्तिम दिन साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार सहितका व्यक्तिहरूको सुनाई सकिएको हो। सुनाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्ने बारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा सुनवारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोध नारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाइएको छ। साउदीका सुनार, जापानका विज्ञान कुमार थापा र मलेसियाका चुडामणि खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएका

0: भारत भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेट भएको छ। भारतीय विदेश मन्त्री जयशंकरले गुरूङसँग भेटेको तस्विर सार्वजनिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। उहाँले भेट्दा खुशी लागेको पनि लेख्नु भएको छ। नेपालका गृहमन्त्री सुदन गुरूङसँग भेटेर खुशी लाग्यो, जयशंकरले भन्नुभएको छ।
1: अब केही संक्षेप खबरहरू। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ।
0: काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने 3 जनालाई प्रहरीले पक्राउ गरेको छ।
1: सुनको भाउ 3 दिनको अवधिमा तोलामा 7000 रूपियाँले घटेको छ। आज सुनको भाउ तोलामा 2700 रूपियाँले घटेको हो। अस्ति सोमबार 2100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो।
0: विदेश खबरमा, भारतको बिहार राज्य स्थित वैशाली जिल्लामा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको जनाइएको छ। दुर्घटना मंगलबार राति राघोपुर थाना क्षेत्र अन्तर्गत रामपुर श्यामचन्द पञ्चायत नजिक भएको थियो। राति करिब 8:30 बजे घटना भएको थियो। डुंगामा कम्तीमा 24 जना सवार रहेको र उनीहरू स्थानीय क्षेत्रमा आयोजित भोजमा सहभागी हुन गइरहेका थिए। गंगाको बीच भागमा पुगेपछि डुंगा पल्टिएको थियो। पछिल्लो विवरण अनुसार गंगाबाट 13 जनाको शव निकालिएको छ। घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष मार्फत प्रति मृतक 2,00,000 भारतीय रूपियाँ राहत दिइनेछ। दुर्घटनामा घाइते भएकालाई 50,000 रूपियाँ उपलब्ध गराइने घोषणा गरिएको छ।
1: र खेल खबरमा, लुम्बिनी प्रदेश त्योकान्दो संघको एक टोली भारतको चण्डीगढमा आयोजित 5 इण्डो नेपाल अन्तर्राष्ट्रिय त्योकान्दो प्रतियोगितामा सहभागी भएर हिजो बेलुका स्वदेश फर्किएको हो। प्रतियोगिता अक्टोबर 10 देखि 11 सम्म अर्थात असोज 25 र 26 गते सञ्चालन भएको थियो। लुम्बिनी प्रदेश त्योकान्दो संघका टीम कोच बम बहादुर विकको नेतृत्वमा गएको नेपाली खेलाड़ीले विभिन्न विधाको प्रतियोगितामा भाग लिएको थियो, जसमा पुरूष समूह पुम्से तर्फ इन्सप विक विवेक चौधरी र लक्ष्मण डाँगीले प्रतियोगितामा भाग लिँदै प्रथम स्थान हासिल गर्न सफल भएको टीम कोच विकले जानकारी दिनुभएको छ। यस्तै महिला समूह पुम्से तर्फ उमा रसाईली, त्रिजा बुढामगर र विनिता चौधरीको टीम प्रथम स्थान हासिल गर्न सफल भएको हो। यस्तै स्पीड किक विधा विभिन्न तौलको खेल विधामा सहभागी जनाउँदै नेपाली खेलाड़ीहरूले राम्रो खेल प्रदर्शन गरेको उहाँले जानकारी दिनुभएको छ। 2 जना प्राविधिक र 9 जना खेलाड़ी गरी 11 जनाको टोली गत असोज 22 गते भारतको चण्डीगढ प्रस्थान गरी हिजो बेलुका स्वदेश फर्किएको हो।
0: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
1: लुम्बिनी प्रदेश सरकारले यात्रुसँग तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनमा निगरानी बढ़ाउने, दाङमा ठगी गरेको आरोपमा बाँकेका 2 जना पक्राउ।
0: सल्यानमा चार पर्वलाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रका सड़क बाटोहरू मरमत गरिँदै भेरी बबई ड्राइभर्सन बहुउद्देश्य आयोजनाको काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य।
1: यस वर्षको मनसून नेपालबाट बाहिरियो, विभिन्न 13 देशका प्रस्तावित राजदूतको संसदीय सुनवाई सकियो।
0: र विदेश खबरमा, बिहारमा डुंगा डुब्दा 13 जनाको ज्यान गयो। खेल खबरमा, भारतमा आयोजित प्रतियोगितामा सहभागी लुम्बिनी प्रदेश ताइक्वान्डो खेलाड़ी स्वदेश फिर्ता।
1: हवस् त, बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनु डीसी र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाँगीलाई धन्यवाद दिँदै सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि विदा हुन्छौं। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्भिस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिंग प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोप्राइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808-45476 र 9867-99421।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849-52315 र 9895-99119। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुलो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप तुलसीपुर 7 शिवनगर डाँडापातु सल्यान रोड दाङ प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825-23-269 मोबाइल नम्बर 9869-16700 र 9810-88-40-40। एकपटक सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चोक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर हरेन्द्र वर्मा मोबाइल नम्बर 9849-46546। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा बच्चाका कपडाहरू रेडीमेड टप सुटहरू स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। बिमला फेन्सी स्टोर तुलसीपुर पाँच वीरेन्द्र चोक दान, प्रोप्राइटर बिमला नेउपाने र शिव केसी। मोबाइल नम्बर 9847814089। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल, कलेज, अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई कर विश्वास कटिंग सुटिंग एंड टेलरिंग सेंटर गोलाइन तुलसीपुर दांग ज्योति विकास बैंक भएको घर प्रोप्राइटर पोषण रणपाल लक्ष्मी रणपाल मोबाइल नंबर 9866252484 र 9848259219।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी तुलसीपुर पाँच खलाइन डाङ, प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी, मोबाइल नम्बर 9857823872।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट शपिङ मार्ट तुलसीपुर छ बाहिनी चौक दाङ, फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चौक दाङ, फोन नम्बर 0825638923। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस ओर्को सब तुलसीपुर छ हात्ती खोवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
7: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकाडेमी परिवार तुलसीपुर सात दाङ, फोन नम्बर 0825900066 र मोबाइल नम्बर 9857788066।
3: Be विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: गणेश डेरी उद्योग परिवार, तुलसीपुर 5 अंगलाइन दाङ।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: विवाह पार्टी, व्रतबन्ध, पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 समस्यालय भवन, राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, राजनैतिक दल, संस्था लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अलवार खाने पानी उपभोक्ता तथा सरसफाई समिति, तुलसीपुर 4 बनहरी दाङ, अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान, स्विजी का ग्यान तथा मोडुलर स्विच सुफत मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेज को वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल, तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर वामदेव विष्ट, शेख बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-523-158, मोबाइल नम्बर 9858-91-111, 9858-23-185 र 9848-20-165। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साटफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल, तुलसीपुर 5 बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864848838 र 9862-45818।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली, तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। सञ्चालक डाक्टर देवराज केसी। फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 9847-93-20।
6: सधैँ सधैँ मन खुसी।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मरमत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दान फलफूल टहराको ठिक अपोजिट साइड प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक मोबाइल नम्बर 9895597052 र 9812565535।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै छापावाल एक नम्बर सुनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण विक र पुकार विक मोबाइल नम्बर 9857720308।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर 5 खलाइन दाङ सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका मोबाइल नम्बर 9847921114 र 9860780045 सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर छ अमेलिया रोड गुमराह चौक दाङ प्रोप्राइटर लालवीर खड्गा मोबाइल नम्बर 9858025923 र 9829593023।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर मान बहादुर खड्का फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9857720043।
7: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
6: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रिन्सिपल लोकेन्द्र खटकान एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर छ दाङ।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप, बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
12: नवनिर्माण हार्डवेयर प्रणाली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्रणाली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-523-144, मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-449।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर्स भएको यस नन्दन फिड प्रणालीमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिड प्रणाली परिवार तुलसीपुर 9 दोखरे दाङ। फोन नम्बर 082-484-0002 र मोबाइल नम्बर 98-578-23-971। सेवा गर्ने मौका दिनुहोला।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चौक देखि पूर्व तर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082-4111-173 र मोबाइल नम्बर 98-578-26-386।
6: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाडी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी। भण्डारी, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदुरहरू सचेत बनौं।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
14: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुफत मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी भवन सँगै सटेको भवनमा, प्रोप्राइटर चेत बहादुर डाँगी, फोन नम्बर 082-523-343, मोबाइल नम्बर 98578-23957 र 98479-81957।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
14: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स, तुलसीपुर 6 गुमराचोकदेखि थोरै माथि पूर्वतर्फ दाङ, प्रोप्राइटर बलदेव रजौरे, मोबाइल नम्बर 98578-23980।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
15: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज झण्डा, मायाको सिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर 5 कल्याण रोड, दाङ, खानेपानी भवन सँगै सटेको भवनमा, प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली, मोबाइल नम्बर 98578-25143 र 98464-18679।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायतका विभिन्न भाँडाहरू, कृषिजन्य सामग्री, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम, सुर्खेत रोड, दाङ, प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली, मोबाइल नम्बर 98578-20613 र 98479-90058। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज, जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर, तुलसीपुर 5 दाङ, वीरेन्द्र चौकदेखि पश्चिम तर्फ, सुर्खेत रोड, प्रोप्राइटर सुरेन्द्र नेपाली, भगवती नेपाली र धन बहादुर नेपाली, मोबाइल नम्बर 98295-31512।
16: कोदो फुल्यो पारी मा डरीले धानको
3: दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, पाक्रीबास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर आठ गहते खोला दाङ, प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुल। मोबाइल नम्बर 9831 29980 र 9745 93 1462। सेवा गर्ने मौका दिनुहोला।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: हामी कहाँ साल, चिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर छ घोराई रोड हात्ती खौवा ओह्रालो दाङ, प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9857 29 030 र 9857 22 755।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: हामी कहाँ आधुनिक डिजाइनका ढोका, मोटो सिसा, डमी, ह्याङ्गर, किलाकाटी, कब्जा, प्लाई, रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर छ घुराई रोड दाङ, प्रोप्राइटर रमेश पटेल। मोबाइल नम्बर 9847 30 079। पटक पटक सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको दाङ, प्रोप्राइटर दयाराम पौडेल। फोन नम्बर 082-416-084। मोबाइल नम्बर 9857 23 546 र 9849-50-59-61।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार घर गहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनसारी पसल तुलसीपुर 5 बस पार्क पिपल बोट उकालो नेर, प्रोप्राइटर मोहन करला। सम्पर्क नम्बर 0825219096।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाडी धनी,
18: चालक, मजदूर, कर्मचारी, सेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाउ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौ र बचाउ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, सल्यान रोड, तुलसीपुर 5, दाङ।
8: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी, तुलसीपुर 5, दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोपराइटर रेग बहादुर डाङ्गी र जगदीश खड्गा, मोबाइल नम्बर 9848750036 र 9848764790।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश

0: 2010 शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष रमेश कुमार टीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकेदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसी पुरसार लामी दमार दाङ
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ छड़ सिमेन्ट सरिया जस्ता पाता रंगरोगन फलाम एंगल पाइप पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाड़ीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली तुलसी प्राट डाङ, फोन नम्बर 082416210 र मोबाइल नम्बर 98578121750।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका दिनुहोस्। आकर्षक डिजाइनका गहनाको विश्वासिलो पसल सूर्य ज्वेलर्स तुलसीपुर 5 बस पार्क डाङ, प्रोप्राइटर लीला बहादुर ओली लोकेन्द्र। सम्पर्क फोन नम्बर 5228551, मोबाइल नम्बर 98578823844। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेडिज जेन्ट्स बच्चा तथा सबै उमेर समूहका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फ्यान्सी स्टोर परिवार तुलसीपुर 5 दान।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ट्रस्ट निर्माण च्यानल फेन्सी गेट रेलिङ सटर गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास ग्यास चुलो रेगुलेटर पाइप लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा राप्ती ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर जग बहादुर ओली, फोन नम्बर 082851876 र मोबाइल नम्बर 98578121876।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी भिभो ओप्पो टेक्नो इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मरमत पनि गरिन्छ र पुरा पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, दाङ, माछापुछरे टोल विकास संस्थाको गेट अगाडि। प्रोप्राइटर कृष्ण विक। मोबाइल नम्बर 98578 56 050। सेवा गर्ने मौका दिनुहोला।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: तुलसीपुर बेकरी एण्ड डेरी शप, तुलसीपुर 5 दाङ, दूरसंचार अगाडि। प्रोप्राइटर देवेन्द्र भण्डारी। मोबाइल नम्बर 97619 64 314।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्गलाइन, दाङ। फोन नम्बर 0825572762, मोबाइल नम्बर 98578 21 179 र 98478 62002। विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल, चामल, आटा, चिनी लगायत विभिन्न अर्गानिक सामानहरू, काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, दाङ।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एण्ड वर्कसप, तुलसीपुर 6 घुराई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 98578 71 191 र 98681 91 191। सेवा गर्ने मौका दिनुहोला।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट, तुलसीपुर 5 सल्यान रोड, दाङ। रेडियो प्रकृति अगाडि। प्रोप्राइटर अखिल क्षेत्रियल। मोबाइल नम्बर 98578 27 427। फोन नम्बर 0825212171।
2: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस तुलसीपुर 5 कलाइन दाङ प्रोप्राइटर नरेश राज भण्डारी मोबाइल नम्बर 9857720719।
3: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ छड़ सिमेन्ट जस्ता पाता पीभीसी सीपीभीसी पाइप रंग रोगन पानी तान्ने मोटर ड्रिल मेसिन ग्राइन्डर मेसिन कटर मेसिन धाराका सेटहरू झ्याल ढोकामा लगाउने जाली किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर तुलसीपुर 9 बेलुवा दाङ प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी मोबाइल नम्बर 9857823909 र 9804439918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 हलाइन दाङ सम्पर्क मोबाइल नम्बर 9841667521।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वृन्दचोक दाङ प्रोप्राइटर रहमान।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू सर्ट प्यान्ट मेड्डी ट्र्याक सुट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा ब्याग पाइनुका साथै स्टेसनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
1: यूएसडी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ मानपुर जाने बाटोको ठिक उत्तरतर्फ प्रोप्राइटर टेक जीएम मोबाइल नम्बर 9841418802। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ खुकुरी खुडा कटार चुलेसी माछा डाफे हात्ती गरासी आसी खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा। मोबाइल नम्बर 98476555452।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्याने छाना जुत्ता पसल, तुलसीपुर 5 कलाइन दाङ, बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली। मोबाइल नम्बर 98095732372।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ, साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली, तुलसीपुर 7 पर्सिनी दाङ। प्रोप्राइटर शंकर चौधरी अगने।
0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ खाजा, खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
1: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गलाइन दाङ। प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 98578880280 र 98578255।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, झुसी नाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा

0: तथा स्कूटर का संपूर्ण पार्ट पुर्जा पाउनु का साथ ही दक्ष मिस्त्री द्वारा मर्मत तथा स्तरीय धुलाई को समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड डाङ, प्रोपराइटर टोप बहादुर गर्ती, मोबाइल नम्बर 98449705775 र 98128373999। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड दाङ, फोन नम्बर 082-5227786 र मोबाइल नम्बर 98578-22580।
3: चाड पर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
3: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान, मोटरसाइकल, स्कूटी, चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
4: साथै सल्यान, रुकुम, प्युठान, रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
3: तुलसीपुरका लागि सम्पर्क डायनामिक ट्रेड कन्सर्न भुयारथान नजिकै, मोबाइल नम्बर 98578-63163।
4: घोराईका लागि सम्पर्क नम्बर 98578-53163। लमाईका लागि सम्पर्क नम्बर 98578-53165।
3: र काठमाडौँका लागि सम्पर्क नम्बर 98578-53163। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ एलईडी बल्ब, डोम लाइट, तार, सर्भिस तार, सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ, प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड, नमस्ते मिनी मार्केट भित्र, प्रोपराइटर गिरिराज पाण्डे, मोबाइल नम्बर 98038-45476 र 98677-99421।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, जोहारी कोट, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप, तुलसीपुर 11 उरहरी चोक, अमेलिया रोड, दाङ। नोट, नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार, मोबाइल नम्बर 98479-52315 र 98095-99119। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

0: प्राप्त गर्दछौ।
1: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल, सटर, गोल भर्याङ, रेलिङ, डेस्क बेन्च, चुल्हो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप, तुलसीपुर सात शिवनगर, डाँडापातु, सल्यान रोड, दाङ। प्रोप्राइटर लल्लु बाबु। फोन नम्बर 082-523-269, मोबाइल नम्बर 98-669-16700 र 98-10-88-40-40। एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ स्टील, अल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअफ मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क, दान, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-52 र 98-12-50-65-35।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, सेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, दाङ जिल्ला कमिटी परिवार, तुलसीपुर, दाङ। अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदूरहरू सचेत बनौ।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-85-090-62 र मोबाइल नम्बर 98-497-023-20।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 घोराई रोड, हात्तीखवा ओह्रालो, दाङ। प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 98-578-29-030 र 98-578-22-755।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर पाक्रीबास लगायत जातका बंगुरका पाठा पाठीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर आठ गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुल र मार्केटिङ म्यानेजर कमल राज पुल। मोबाइल नम्बर 9821329980 र 9745394462। सेवा गर्ने मौका दिनुहोला।
6: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
7: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
6: त्यही त खै यिनलाई चेत किन नआउला?
7: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
8: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: CIN च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण, रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित, पुनर्लाभका कार्यक्रम पनि चल्दै
2: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
1: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
3: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गरेर चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
1: संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार, दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
4: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
1: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समयमता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
3: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गरेर चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
7: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
8: संविधानको प्रावधान अनुसार विदेशको पीआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, ती उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पीआर नथागेको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
6: यही असोज दुई गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपियाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
2: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
6: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,00,00,000 रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,00,000 रूपियाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाडौँ छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
4: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू, मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्याली बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
6: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे
9: 2083 अक्टोबर 28 गते अंग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन नेपालको सम्पूर्ण भूभागबाट बहिरेगमन भएको छ, सहभागिएको छ। त्यसपछि जुन राति भूभागबाट जेबाट 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभाग धेरै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ जुन आजको मितिबाट नेपालको सबै भूभागबाट पाइएको छ। सरदर मिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। सरदर भत्ता चाहिँ 2-3-12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब त्यही पानी बाहिर साथसाथै चाहिँ अहिले पश्चिम बाहिरको पनि प्रभाव रहन सक्ने हुन्छ र यसले पानी पार्न सक्ने सम्भावना रहन्छ।
6: साझा खबरमा अब खेल खबर। नेपाली टी ट्वेन्टी आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी ट्वेन्टी आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी ट्वेन्टी आईसीसी खेलेको छैन।
1: सन्तोषी राउल बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अपनाउनु पर्ने।
10: नुवाकोटदेखि बेतराती सम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डाखुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
11: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
12: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
13: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
14: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
13: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
14: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
16: बेत्रावतीमा बेलीब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
10: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्राती सम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डाखुल्डी, माथिबाट निरन्तर गेगरहरू ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै ट्याक्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोट तर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
16: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
17: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरूरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा सागसब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जस्तै क्यान्सर गराउन सक्छ. त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ. अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला. जाँड रक्सी जन्ने पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने. त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ.
16: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी. तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वार पार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन. जीप लाइनबाट वार पार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
18: जीप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला. गर्भवती महिला, त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ. उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, सबै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यात्रा गर्न चाहिँ सहज हुँदैन. इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला. सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु. कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ. टिचर जानु पर्यो. अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ.
16: गर्भवती, सुत्केरी, अपरेसन गरेका बिरामीलाई जीप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी. तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ. आजलाई मिलिजुली नेपाली यति नै. अर्को अंकमा फेरि भेटौँला.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
19: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्.
1: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
20: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
1: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ.
21: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं. सम्भावित जोखिम बारे सचेत रहौं. बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं.
1: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं.
21: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी. सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
19: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
19: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
0: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँ जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
19: पहिला धेरै विज्ञ भयो भने चाहिँ केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भनेर यसरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्।
1: भोटिकोसी बाढ़ी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोजो 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्भिस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिंग प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोप्राइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808345476 र 9867899421।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849952315 र 9905919189। सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुलो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप तुलसीपुर 7 शिवनगर डाँडापातु कल्याण रोड दान प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825322769 मोबाइल नम्बर 9869161600 र 9810884040। एकपटक सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चोक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर हरेन्द्र वर्मा मोबाइल नम्बर 9849546546। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा, बच्चाका कपडाहरू, रेडीमेड टप सुटहरू, स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर तुलसीपुर पाँच वीरेन्द्र चोक दाङ, प्रोप्राइटर विमला नेउपाने र शिव केसी, मोबाइल नम्बर 9847141089। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जेन्ट्स कपडा पाउनुका साथै स्कूल, कलेज, अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई कर विश्वास शॉटिंग शूटिंग एंड टेलरिंग सेंटर गोलाइन तुलसीपुर दांग ज्योति विकास बैंक भाई घर प्रोप्राइटर पोषण रणपाल लक्ष्मी रणपाल मोबाइल नंबर 9866252484 र 9848592219।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी तुलसीपुर पाँच खलाइन दाङ, प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी, मोबाइल नम्बर 9857238072।
4: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: एउटै छानामुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट सपिङ मार्ट तुलसीपुर छ बाहिनी चौक दाङ, फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चौक दाङ, फोन नम्बर 0825563923। सेवा गर्ने मौका दिनुहोला।
4: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस ओर्को सब तुलसीपुर छ हात्ती खवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
9: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकेडेमी परिवार तुलसीपुर साथ दान। फोन नम्बर 082-590-066 र मोबाइल नम्बर 98-578-80-066।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: गणेश डेरी उद्योग परिवार तुलसीपुर पाँच अङ्गलाइन दाङ।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एण्ड पार्टी प्यालेस तुलसीपुर पाँच समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर चार बनहरी दाङ अध्यक्ष प्रभात थापा सचिव चन्द्रबहादुर केसी।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान सीजी का ज्ञान तथा मोडुलर स्विच सुफत मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेज को वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर पाँच अङ्गलाइन दाङ। प्रोप्राइटर वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-523-158, मोबाइल नम्बर 98-578-91-111, 98-578-23-185 र 98-478-20-165। सेवा गर्ने मौका दिनुहोला।
10: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर पाँच बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98-64-48-838 र 98-062-45-818।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक
2: कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 98-497-023-20।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: हामी कहाँ स्टील एल्युमिनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मरमत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क जान फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-52 र 98-12-50-65-35।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै छापावाल 1 नम्बर सुनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण विक र पुकार विक। मोबाइल नम्बर 98-578-20-308।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 हलाइन दाङ। सम्पर्क मोबाइल नम्बर 98-41-67-52-21।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वृन्दचोक दाङ। प्रोप्राइटर रहमान।
9: बरसर दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
7: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू सर्ट कोट पैंट मेड्डी ट्रैक सूट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा बैग पाइन का साथ ही स्टेशनरी र खेलकूद का सामान सुपथ मूल्य में उपलब्ध छ।
11: यूएसजी स्कूल यूनिफॉर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दान मानपुर जाने बाटो को ठीक उत्तर तर्फ प्रोप्राइटर टेक जीएम मोबाइल नंबर 9841 41 28 02 एक पटक सेवा करने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जन

0: 852।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्याने छाला जुत्ता पसल, तुलसीपुर 5 कलाइन राङ, बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली। मोबाइल नम्बर 98095732।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ, साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली, तुलसीपुर 7 पर्सिनी डाङ। प्रोप्राइटर शंकर चौधरी अगने।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ खाजा, खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
0: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गलाइन दान। प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 98578880280 र 98578255।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ गुणस्तरीय बिउ बीजन, रोगनाशक, भूसी नाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ। प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डाँगी। मोबाइल नम्बर 98578822568 र 98478822568। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मरमत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर टोप बहादुर गर्ती। मोबाइल नम्बर 98449705775 र 98128373। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड दाङ। फोन नम्बर 08252।

0: 786 र मोबाइल नम्बर 9857822580।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस, तुलसीपुर 5 खलाइन दाङ, सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 9847921114 र 9860780045। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ साल, सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया, चिरान काठ, पार्केट, तयारी झ्याल, ढोका, चौकोस, पल्ला, होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 अमेलिया रोड, गुम्रा चौक, दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858025923 र 9829593।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: एमआरएफ, एपोलो, जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9857820043।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल लोकेन्द्र खटका एवं लक्ष्य एकाडेमी परिवार, तुलसीपुर 6 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाएको बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
3: नवनिर्माण हार्डवेयर प्राली, तुलसीपुर 5 अङ्गलाइन दाङ, साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली, तुलसीपुर 5 बस पार्क, पश्चिम रोड, ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 0825211644, मोबाइल नम्बर 9848724520 र 9898814349।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर्स भएको यस नन्दन फिड प्रणालीमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिड प्रणाली परिवार तुलसीपुर 9 दोखरे दाङ फोन नम्बर 082 र मोबाइल नम्बर 98578239971 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चौक देखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98449484141 सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ फोन नम्बर 082 411 173 र मोबाइल नम्बर 98578236386
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी सेवा सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ अध्यक्ष दीपक कुमार बुढाथोकी सचिव प्रकाश भण्डारी सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं यातायात मजदूरहरू सचेत बनौं।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082 523 43 मोबाइल नम्बर 98578239957 र 98479817
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे मोबाइल नम्बर 98578239980
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट आईडी कार्ड ब्याज झण्डा मायाको सिनो बिल भरपाई प्रमाणपत्र विवाह कार्ड छाप खाता सहकारी खाता ब्याग प्रिन्ट टिसर्ट प्रिन्ट फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट तुलसीकृपा कल्याण रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली मोबाइल नम्बर 9857251443 र 9847618679।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9857282013 र 9849909058। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चौकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 9825931512।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर पक्रीबास लगायत जातका बंगुरका पाठा पाठीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुल र मार्केटिङ म्यानेजर कमल राज पुल मोबाइल नम्बर 9821329980 र 9745394062। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ साल सिसौ असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली मोबाइल नम्बर 9857829030 र 9857222755।
2: विजया विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटर सिसा डमी ह्याङ्गर खिलाकाटी कब्जा पलाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर छ घुराई रोड दाङ प्रोप्राइटर रमेश पटेल मोबाइल नम्बर 98478309 पटक पटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ सिमेन्ट छड जस्ता पाता रंगरोगन बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको जाङ प्रोप्राइटर दयाराम पौडेल फोन नम्बर 082-416-084 मोबाइल नम्बर 98578-23546 र 98449-059-31।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडिमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोट उकालो नेर प्रोप्राइटर मोहन करला सम्पर्क नम्बर 082-521-996।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी सेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाउ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौ र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार सल्यान रोड तुलसीपुर 5 दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी तुलसीपुर 5 दाङ नामी नगर राप्ती प्रादेशिक अस्पताल गेट अगाडि प्रोप्राइटर रेग बहादुर डाँगी र जगदीश खड्का मोबाइल नम्बर 98478-50036 र 98478-64790।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू पाइनुका साथै थापावाल 1 नम्बर वस्तुको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ, साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक। मोबाइल नम्बर 9857 20 308।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भयो?
1: केन्द्रीय प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: त्यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ स्वास्थ्य यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेसएक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेसएक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
1: विशेष गरी अब उहाँहरूको आफ्नो केन्द्रीय प्रशासन सुरक्षा शान्ति सुरक्षा बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त्यो स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी पूरा गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
1: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो। र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
1: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो। र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौँ, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सकिन्छ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ।
0: उनी थिए दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठूलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेटल्यान्ड भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए। आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब एक एक घण्टाको अन्तरालमा तीनवटा बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेपछि भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेपछि तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसुनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
2: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
2: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसुन अब बाहिरा पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्दर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
2: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दसैँ अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलिक लामोसम्म नै बसेकै देखिया।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
2: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलिक सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ निपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपियन संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो

0: नम्बर एक सुन चाँदी का आधुनिक डिजाइन का गरगहना दक्ष कालीगर द्वारा ग्यारेन्टी का साथ तैयार गरिन्छ। साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ।
1: विगत लामो समयदेखि तपाईको सेवामा समर्पित
0: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
1: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
2: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
3: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
2: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
3: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
5: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
3: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
5: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दान एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय भिक। मोबाइल नम्बर 9846655452।
6: खुसीको खबर।
7: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
9: मोबाइल नम्बर 9680719194 र 9822856576।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी, जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
13: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
15: डाक्टरद्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
17: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।